0: मनसुन जी ने विपद व्यवस्थापनका लागि 26,000 बढी सुरक्षा कर्मी परिचालन गरेको छ। गृहमन्त्री सुदन गुरुङले विपदका बेला खोज उद्धार र अलपत्र परेका यात्रुको सुरक्षा तथा सड़क अवरोध हटाउन तीनवटै सुरक्षा निकायका 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्तावमाथिको छलफलपछि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले खोज उद्धार लगायतका कामको मन्त्रालयले गरेको पूर्व तयारी सम्बन्धमा सदनलाई जानकारी गराउनु भएको हो। नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,575, सशस्त्र प्रहरी नेपालका 8,110 र 153 गोताखोर परिचालन गरिएका छन्। खोज तथा उद्धार कार्यका लागि 197 दमकल, 460 एम्बुलेन्स, 612 वाटर रेस्क्यू बोट, 163 एस्काभेटर र 3 हेलिकप्टर तयारी अवस्थामा राखिएका छन्। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। साउन 16 र 17 गते काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनु भएको छ। यस्तै आर्थिक वर्ष 2083-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघले माग गरेको छ। अध्यक्ष सुवेदी र महासचिव तुला बहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यसअघि शिक्षकहरूले 2081 सहित 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए। मधेसमा 95.51% रोपाई भएको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार प्रदेशभर 3,65,000 हेक्टरमा रोपाई भएको छ। मधेसका 8 जिल्ला मध्ये सिराहा र बारामा 100% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 हेक्टर र बारामा 46,000 हेक्टरमा रोपाई भएको प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार सप्तरीमा 91.25%, धनुषामा 90% रोपाई भएको छ। सर्लाहीमा 79, रौतहटमा 98, पर्सामा 91, महोत्तरीमा 81% रोपाई भएको कृषि विकास निर्देशनालयले जनाएको छ। थाइल्याण्डको एक विद्यालयमा विद्यार्थीले गोली चलाउँदा 7 मृत्यु भएको छ। प्रहरीका अनुसार उनले स्कूलमा गोली चलाउनु अघि घरमा आफ्ना हजुरबा र हजुरआमाको पनि हत्या गरेका थिए। 14 वर्षीय बालकले त्यसपछि आफैलाई गोली हानेको खबर छ। 9 अवस्था गम्भीर छ। थाइल्याण्डका प्रधानमन्त्रीले भने कि बन्दुकधारीको साथीले प्रहरीलाई आफू धेरै तनावमा रहेको बताएको
1: बताएका थिए।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालले चाँदी आयातमा सुनमा भन्दा बढी खर्च गरेको छ। गत आर्थिक वर्षमा 32.74 अर्ब रुपियाँ चाँदी आयातका लागि बाहिरिएको छ। उक्त रकम सुनका लागि भएको खर्च भन्दा करिब 3 अर्ब रुपियाँले बढी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29.15 अर्ब रुपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ। शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिएस रत्न साक्यले भन्नुभयो, बिस्किट वा बार होइन, दानाका रूपमा चाँदी आयात भएको छ। गत आर्थिक वर्षको शुरूदेखि नै चाँदीको मूल्य निरन्तर बढेर लगानीमा नाफा देखिन थालेपछि सर्वसाधारणको लगानी बढ्दै गएको व्यवसायी बताउँछन्। कार्तिक 2082 प्रति तोला 3,300 रूपियाँ रहेको चाँदीको मूल्य पुष 2082 वात्ती बढेर प्रति तोला 7,500 रूपियाँ पुगेको थियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्षा गएका थिए। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 जनाको ज्यान जाने गरी भएको 2 समूह बीचको झडप र त्यसपछि सृजित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 वटा घर तथा भौतिक संरचना र 61 वटा सवारी साधनमा क्षति पुगेको छ। गत साउन 10 गते साँझ बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंज सहित सुनसरीका विभिन्न स्थानमा तोडफोड़, आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीका अनुसार तोडफोड़ र आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 वटा कच्ची घर मध्ये 25 वटा जलेर नष्ट भएका छन्। यसबाहेक 50 वटा घर टहरा, 2 वटा मन्दिर, 5 वटा अन्य संरचना र 1 ईटा भट्टामा समेत तोडफोड़ तथा आगजनीमा क्षति पुगेको छ। त्यस्तै 61 वटा सवारी साधनमा क्षति पुगेको छ। तीमध्ये 44 वटा 2 पाङ्रे र 5 वटा 4 पाङ्रे सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन्। घटनापछि उत्पन्न तनावका क्रममा प्रदर्शनकारीले सुनसरीका विभिन्न स्थानमा 52 वटा मोटरसाइकल तथा स्कूटर, 8 वटा सिटी सफारी र 4 वटा 4 पाङ्रे सवारी साधनमा आगजनी तथा तोडफोड गरेको प्रहरीको विवरण छ। हरेक वर्ष अपराध संख्या बढे पनि प्रहरीको जनशक्ति भने 1 दशकदेखि बढ़न सकेको छैन। पर्याप्त जनशक्ति नहुँदा देशभर माग भएका नयाँ प्रहरी कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशभरि नयाँ 970 प्रहरी कार्यालय स्थापनाका लागि जनस्तरबाट माग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो संख्या जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएर गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा पुगेको विवरण हो। जनशक्ति पर्याप्त नहुँदा नयाँ कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीमा 254, मधेशमा 100, बागमतीमा 123, गण्डकीमा 75, लुम्बिनीमा 174, कर्णालीमा 84, सुदूरपश्चिममा 131 र काठमाडौँ उपत्यकामा 21 नयाँ प्रहरी कार्यालय स्थापना माग भएको छ। यसबाहेक 461 वटा प्रहरी कार्यालय स्तरोन्नति गर्न पनि सिफारिश भएको छ। नयाँ प्रहरी कार्यालय स्थापनाका लागि मात्रै 17,100 जनशक्ति र कार्यालय स्तरोन्नतिका लागि थप 11,286 जनशक्ति आवश्यक हुन्छ। हाल देशभर 2660 प्रहरी कार्यालय सञ्चालनमा छन्। हाल नेपाल प्रहरीमा 79,531 जनशक्ति छ। प्रहरीमा जनशक्ति थप गर्न आर्थिक स्रोतको अभाव देखाउँदै आएको छ। प्रविधिमा समेत पर्याप्त लगानी हुन नसक्दा आधुनिक अपराधको अनुसन्धान थप जटिल बन्दै गएको छ। विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली गुवाहाटी जानेछ। जापानको आइची नागोयामा 3 असोजदेखि शुरू हुने एसियाली खेलकुदमा नेपालका 4 पुरूष र 3 महिला बक्सरले प्रतिस्पर्धा गर्नेछन्।
2: यो PFBS गोर्खा रेडियो हो।

0: नेपालले चाँदी आयातमा सुनमा भन्दा बढी खर्च गरेको छ। गत आर्थिक वर्षमा 32 अर्ब 74 करोड रुपियाँ चाँदी आयातका लागि बाहिरिएको छ। उक्त रकम सुनका लागि भएको खर्च भन्दा करिब 3 अर्ब रुपियाँले बढी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29 अर्ब 15 करोड रुपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ। शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिएस रत्न साक्यले भन्नुभयो, बिस्किट वा बार होइन, दानाका रूपमा चाँदी आयात भएको छ। गत आर्थिक वर्षको शुरूदेखि नै चाँदीको मूल्य निरन्तर बढेर लगानीमा नाफा देखिन थालेपछि सर्वसाधारणको लगानी बढ्दै गएको व्यवसायी बताउँछन्। कार्तिक 2082 प्रति तोला 3,300 रूपियाँ रहेको चाँदीको मूल्य पुस 2082 वात्ती बढेर प्रति तोला 7,500 रूपियाँ पुगेको थियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्षा गएका थिए। 2 बोरा युरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 जनाको ज्यान जाने गरी भएको 2 समूह बीचको झडप र त्यसपछि सिर्जित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 वटा घर तथा भौतिक संरचना र 61 वटा सवारी साधनमा क्षति पुगेको छ। गत साउन 10 गते साँझ बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंज सहित सुनसरीका विभिन्न स्थानमा तोडफोड, आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीका अनुसार तोडफोड र आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 वटा कच्ची घर मध्ये 25 वटा जलेर नष्ट भएका छन्। यसबाहेक 50 वटा घर टहरा, 2 वटा मन्दिर, 5 वटा अन्य संरचना र 1 इटा भट्टामा समेत तोडफोड तथा आगजनीमा क्षति पुगेको छ। त्यस्तै 61 वटा सवारी साधनमा क्षति पुगेको छ। तीमध्ये 44 वटा 2 पाङ्ग्रे र 5 वटा 4 पाङ्ग्रे सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन्। घटनापछि उत्पन्न तनावका क्रममा प्रदर्शनकारीले सुनसरीका विभिन्न स्थानमा 52 वटा मोटरसाइकल तथा स्कूटर, 8 वटा सिटी सफारी र 4 वटा 4 पाङ्ग्रे सवारी साधनमा आगजनी तथा तोडफोड गरेको प्रहरीको विवरण छ। हरेक वर्ष अपराध संख्या बढे पनि प्रहरीको जनशक्ति भने 1 दशकदेखि बढ्न सकेको छैन। पर्याप्त जनशक्ति नहुँदा देशभर माग भएका नयाँ प्रहरी कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशभरि नयाँ 970 प्रहरी कार्यालय स्थापनाका लागि जनस्तरबाट माग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो संख्या जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएर गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा पुगेको विवरण हो। जनशक्ति पर्याप्त हुँदा नयाँ कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीमा 254, मधेसमा 100, बागमतीमा 123, गण्डकीमा 75, लुम्बिनीमा 174, कर्णालीमा 84, सुदूरपश्चिममा 131 र काठमाडौँ उपत्यकामा 21 नयाँ प्रहरी कार्यालय स्थापना माग भएको छ। यसबाहेक 461 वटा प्रहरी कार्यालय स्तरोन्नति गर्न पनि सिफारिश भएको छ। नयाँ प्रहरी कार्यालय स्थापनाका लागि मात्रै 17,100 जनशक्ति र कार्यालय स्तरोन्नतिका लागि थप 11,286 जनशक्ति आवश्यक हुन्छ। हाल देशभर 2660 प्रहरी कार्यालय सञ्चालनमा छन्। हाल नेपाल प्रहरीमा 79,531 जनशक्ति छ। प्रहरीमा जनशक्ति थप गर्न आर्थिक स्रोतको अभाव देखाउँदै आएको छ। प्रविधिमा समेत पर्याप्त लगानी हुन नसक्दा आधुनिक अपराधको अनुसन्धान थप जटिल बन्दै गएको छ। विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाडी सहित 9 सदस्यीय नेपाली टोली गुवाहाटी जानेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालले चाँदी आयातमा सुनमा भन्दा बढी खर्च गरेको छ। गत आर्थिक वर्षमा 32 अर्ब 74 करोड रुपियाँ चाँदी आयातका लागि बाहिरिएको छ। उक्त रकम सुनका लागि भएको खर्च भन्दा करिब 3 अर्ब रुपियाँले बढी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29 अर्ब 15 करोड रुपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ। शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिएस रत्न साक्यले भन्नुभयो, बिस्किट वा बार होइन, दानाका रूपमा चाँदी आयात भएको छ। गत आर्थिक वर्षको शुरूदेखि नै चाँदीको मूल्य निरन्तर बढेर लगानीमा नाफा देखिन थालेपछि सर्वसाधारणको लगानी बढ्दै गएको व्यवसायी बताउँछन्। कार्तिक 2082 प्रति तोला 3,300 रूपियाँ रहेको चाँदीको मूल्य पुष 2082 वात्ती बढेर प्रति तोला 7,500 रूपियाँ पुगेको थियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्षा गएका थिए। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 जनाको ज्यान जाने गरी भएको 2 समूह बीचको झडप र त्यसपछि सिर्जित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 वटा घर तथा भौतिक संरचना र 61 वटा सवारी साधनमा क्षति पुगेको छ। गत साउन 10 गते साँझ बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंज सहित सुनसरीका विभिन्न स्थानमा तोडफोड़, आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीका अनुसार तोडफोड़ र आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 वटा कच्ची घर मध्ये 25 वटा जलेर नष्ट भएका छन्। यसबाहेक 50 वटा घर टहरा, 2 वटा मन्दिर, 5 वटा अन्य संरचना र 1 ईटा भट्टामा समेत तोडफोड़ तथा आगजनीमा क्षति पुगेको छ। त्यस्तै 61 वटा सवारी साधनमा क्षति पुगेको छ। तीमध्ये 44 वटा 2 पाङ्ग्रे र 5 वटा 4 पाङ्ग्रे सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन्। घटनापछि उत्पन्न तनावका क्रममा प्रदर्शनकारीले सुनसरीका विभिन्न स्थानमा 52 वटा मोटरसाइकल तथा स्कूटर, 8 वटा सिटी सफारी र 4 वटा 4 पाङ्ग्रे सवारी साधनमा आगजनी तथा तोडफोड गरेको प्रहरीको विवरण छ। हरेक वर्ष अपराध संख्या बढे पनि प्रहरीको जनशक्ति भने 1 दशकदेखि बढ्न सकेको छैन। पर्याप्त जनशक्ति नहुँदा देशभर माग भएका नयाँ प्रहरी कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशभरि नयाँ 970 प्रहरी कार्यालय स्थापनाका लागि जनस्तरबाट माग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो संख्या जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएर गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा पुगेको विवरण हो। जनशक्ति पर्याप्त नहुँदा नयाँ कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्ले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीमा 254, मधेशमा 100, बागमतीमा 123, गण्डकीमा 75, लुम्बिनीमा 174, कर्णालीमा 84, सुदूरपश्चिममा 131 र काठमाडौँ उपत्यकामा 21 नयाँ प्रहरी कार्यालय स्थापना माग भएको छ। यसबाहेक 461 वटा प्रहरी कार्यालय स्तरोन्नति गर्न पनि सिफारिश भएको छ। नयाँ प्रहरी कार्यालय स्थापनाका लागि मात्रै 17,100 जनशक्ति र कार्यालय स्तरोन्नतिका लागि थप 11,286 जनशक्ति आवश्यक हुन्छ। हाल देशभर 2,660 प्रहरी कार्यालय सञ्चालनमा छन्। हाल नेपाल प्रहरीमा 79,531 जनशक्ति छ। प्रहरीमा जनशक्ति थप गर्न आर्थिक स्रोतको अभाव देखाउँदै आएको छ। प्रविधिमा समेत पर्याप्त लगानी हुन नसक्दा आधुनिक अपराधको अनुसन्धान थप जटिल बन्दै गएको छ। विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली गुवाहाटी जानेछ। जापानको आइची नागोयामा 3 असोजदेखि शुरू हुने एसियाली खेलकुदमा नेपालका 4 पुरूष र 3 महिला बक्सरले प्रतिस्पर्धा गर्नेछन्।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपालले चाँदी आयातमा सुनमा भन्दा बढी खर्च गरेको छ। गत आर्थिक वर्षमा 32 अर्ब 74 करोड रुपियाँ चाँदी आयातका लागि बाहिरिएको छ। उक्त रकम सुनका लागि भएको खर्च भन्दा करिब 3 अर्ब रुपियाँले बढी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29 अर्ब 15 करोड रुपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ। शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिएस रत्न साक्यले भन्नुभयो, बिस्किट वा बार होइन, दानाका रूपमा चाँदी आयात भएको छ। गत आर्थिक वर्षको शुरूदेखि नै चाँदीको मूल्य निरन्तर बढेर लगानीमा नाफा देखिन थालेपछि सर्वसाधारणको लगानी बढ्दै गएको व्यवसायी बताउँछन्। कार्तिक 2082 प्रति तोला 3,300 रूपियाँ रहेको चाँदीको मूल्य पुस 2082 वात्ती बढेर प्रति तोला 7,500 रूपियाँ पुगेको थियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सुन वर्षा गएका थिए। 2 बोरा युरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 जनाको ज्यान जाने गरी भएको 2 समूह बीचको झडप र त्यसपछि सृजित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 वटा घर तथा भौतिक संरचना र 61 वटा सवारी साधनमा क्षति पुगेको छ। गत साउन 10 गते साँझ बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंज सहित सुनसरीका विभिन्न स्थानमा तोडफोड, आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीका अनुसार तोडफोड र आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 वटा कच्ची घर मध्ये 25 वटा जलेर नष्ट भएका छन्। यसबाहेक 50 वटा घर टहरा, 2 वटा मन्दिर, 5 वटा अन्य संरचना र 1 ईटा भट्टामा समेत तोडफोड तथा आगजनीमा क्षति पुगेको छ। त्यस्तै 61 वटा सवारी साधनमा क्षति पुगेको छ। तीमध्ये 44 वटा 2 पाङ्ग्रे र 5 वटा 4 पाङ्ग्रे सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन्। घटनापछि उत्पन्न तनावका क्रममा प्रदर्शनकारीले सुनसरीका विभिन्न स्थानमा 52 वटा मोटरसाइकल तथा स्कूटर, 8 वटा सिटी सफारी र 4 वटा 4 पाङ्ग्रे सवारी साधनमा आगजनी तथा तोडफोड गरेको प्रहरीको विवरण छ। हरेक वर्ष अपराध संख्या बढे पनि प्रहरीको जनशक्ति भने 1 दशकदेखि बढ्न सकेको छैन। पर्याप्त जनशक्ति नहुँदा देशभर माग भएका नयाँ प्रहरी कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशभरि नयाँ 970 प्रहरी कार्यालय स्थापनाका लागि जनस्तरबाट माग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो संख्या जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएर गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा पुगेको विवरण हो। जनशक्ति पर्याप्त नहुँदा नयाँ कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्ले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीमा 254, मधेशमा 100, बागमतीमा 123, गण्डकीमा 75, लुम्बिनीमा 174, कर्णालीमा 84, सुदूरपश्चिममा 131 र काठमाडौँ उपत्यकामा 21 नयाँ प्रहरी कार्यालय स्थापना माग भएको छ। यसबाहेक 461 वटा प्रहरी कार्यालय स्तरोन्नति गर्न पनि सिफारिश भएको छ। नयाँ प्रहरी कार्यालय स्थापनाका लागि मात्रै 17,100 जनशक्ति र कार्यालय स्तरोन्नतिका लागि थप 11,286 जनशक्ति आवश्यक हुन्छ। हाल देशभर 2,660 प्रहरी कार्यालय सञ्चालनमा छन्। हाल नेपाल प्रहरीमा 79,531 जनशक्ति छ। प्रहरीमा जनशक्ति थप गर्न आर्थिक स्रोतको अभाव देखाउँदै आएको छ। प्रविधिमा समेत पर्याप्त लगानी हुन नसक्दा आधुनिक अपराधको अनुसन्धान थप जटिल बन्दै गएको छ। विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाडी सहित 9 सदस्यीय नेपाली टोली गुवाहाटी जानेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपालले चाँदी आयातमा सुनमा भन्दा बढी खर्च गरेको छ। गत आर्थिक वर्षमा 32.74 अर्ब रूपियाँ चाँदी आयातका लागि बाहिरिएको छ। उक्त रकम सुनका लागि भएको खर्च भन्दा करिब 3 अर्ब रूपियाँले बढ़ी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29.15 अर्ब रूपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ। शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढ़ेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिएस रत्न साक्यले भन्नुभयो, बिस्किट वा बार होइन, दानाका रूपमा चाँदी आयात भएको छ। गत आर्थिक वर्षको शुरूदेखि नै चाँदीको मूल्य निरन्तर बढ़ेर लगानीमा नाफा देखिन थालेपछि सर्वसाधारणको लगानी बढ़दै गएको व्यवसायी बताउँछन्। कार्तिक 2082 प्रति तोला 3,300 रूपियाँ रहेको चाँदीको मूल्य पुष 2082 वात्थी बढ़ेर प्रति तोला 7,500 रूपियाँ पुगेको थियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्षा गएका थिए। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 3 जनाको ज्यान जाने गरी भएको 2 समूह बीचको झडप र त्यसपछि सृजित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 वटा घर तथा भौतिक संरचना र 61 वटा सवारी साधनमा क्षति पुगेको छ। गत साउन 10 गते साँझ बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंज सहित सुनसरीका विभिन्न स्थानमा तोड़फोड़ आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीका अनुसार तोड़फोड़ र आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 वटा कच्ची घर मध्ये 25 वटा जलेर नष्ट भएका छन्। यसबाहेक 50 वटा घर टहरा, 2 वटा मन्दिर, 5 वटा अन्य संरचना र 1 ईटा भट्टामा समेत तोड़फोड़ तथा आगजनीमा क्षति पुगेको छ। त्यस्तै 61 वटा सवारी साधनमा क्षति पुगेको छ। तीमध्ये 44 वटा 2 पाङ्रे र 5 वटा 4 पाङ्रे सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन्। घटनापछि उत्पन्न तनावका क्रममा प्रदर्शनकारीले सुनसरीका विभिन्न स्थानमा 52 वटा मोटरसाइकल तथा स्कूटर, 8 वटा सिटी सफारी र 4 वटा 4 पाङ्रे सवारी साधनमा आगजनी तथा तोड़फोड़ गरेको प्रहरीको विवरण छ। हरेक वर्ष अपराध संख्या बढ़े पनि प्रहरीको जनशक्ति भने एक दशकदेखि बढ़न सकेको छैन। पर्याप्त जनशक्ति नहुँदा देशभर माग भएका नयाँ प्रहरी कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशभरि नयाँ 970 प्रहरी कार्यालय स्थापनाका लागि जनस्तरबाट माग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो संख्या जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएर गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा पुगेको विवरण हो। जनशक्ति पर्याप्त नहुँदा नयाँ कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्ले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीमा 254, मधेशमा 100, बागमतीमा 123, गण्डकीमा 75, लुम्बिनीमा 174, कर्णालीमा 84, सुदूरपश्चिममा 131 र काठमाडौँ उपत्यकामा 21 नयाँ प्रहरी कार्यालय स्थापना माग भएको छ। यसबाहेक 461 वटा प्रहरी कार्यालय स्तरोन्नति गर्न पनि सिफारिश भएको छ। नयाँ प्रहरी कार्यालय स्थापनाका लागि मात्रै 17,100 जनशक्ति र कार्यालय स्तरोन्नतिका लागि थप 11,286 जनशक्ति आवश्यक हुन्छ। हाल देशभर 2660 प्रहरी कार्यालय सञ्चालनमा छन्। हाल नेपाल प्रहरीमा 79,531 जनशक्ति छ। प्रहरीमा जनशक्ति थप गर्न आर्थिक स्रोतको अभाव देखाउँदै आएको छ। प्रविधिमा समेत पर्याप्त लगानी हुन नसक्दा आधुनिक अपराधको अनुसन्धान थप जटिल बन्दै गएको छ। विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली गुवाहाटी जानेछ। जापानको आइची नागोयामा 3 असोजदेखि शुरू हुने एसियाली खेलकुदमा नेपालका 4 पुरूष र 3 महिला बक्सरले प्रतिस्पर्धा गर्नेछन्।
2: यो PFBS गोर्खा रेडियो हो।

0: आइहाल्छु भने होइन मैले भने
1: हजुरको वाइफको डेथ भएको छ
0: के भन्नु
1: उहाँको लास रोडकै छेउमा छ

0: 2 करोड 38 लाख रुपियाँको औषधि बिक्री गरेको छ। चालु आर्थिक वर्षमा 30 करोड रुपियाँको औषधि बिक्री गर्ने लक्ष्य छ। आगामी 3 वर्षमा 98 प्रकारका निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य समेत राखिएको उहाँले बताउनु भयो। यस्तै लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको छ। उद्योग सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएको र परीक्षणपछि सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी गरेको प्रधानमन्त्री शाहले बताउनु भयो। नेपाल वायुसेवा निगमको आमदानी पनि सुधार आएको उहाँको भनाइ छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले 6 अर्ब 27 करोड रुपियाँ आमदानी गरेको थियो। दुग्ध विकास संस्थानमा किसानको भुक्तानी चक्र 8 महिनाबाट घटाएर 2 देखि 3 महिनासम्म झारिएको प्रधानमन्त्रीले बताउनु भएको छ। काँग्रेस नेता शेखर कोइरालाले जेएनजी विद्रोहमा जलाइएको विराटनगरको कोइराला निवास पुनर्निर्माणका लागि सरकारको 2 करोड नलिने घोषणा गर्नुभएको छ। भदौ 24 जलाइएको कोइराला निवास पुनर्निर्माणका लागि सरकारले 2 करोड छुट्याएको थियो। नेता कोइरालाले सरकारको रकम लिन आफू नैतिक रूपमा असमर्थ रहेको भन्दै बजेट फिर्ता गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाउनु भएको हो। यो रकम अरू सार्वजनिक आवश्यकता र प्राथमिकताका क्षेत्रमा उपयोग गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभएको छ। गाजा उत्पादनलाई वैधानिक दिने विषयमा बहस जारी रहेका बेला गण्डकी सरकारले कानून समेत ल्याएको अवस्थामा मुलुकभर गाँजा बरामदका घटना भने आइरहेको छ। गएको वर्ष दिनमा मुलुकभरबाट 49 टन गाँजा बरामद भएको छ। गएको आर्थिक वर्षमा 49,011 किलो गाँजा बरामद भएको नेपाल प्रहरीले जानकारी दिएको हो। यही अवधिमा लागु औषधको मुद्दामा 9,300 जना पक्राउ पर्दा 5,800 मुद्दा दर्ता गरिएको प्रहरीको तथ्याङ्क छ। अघिल्लो वर्ष लागु औषध सम्बन्धी 5,000 मुद्दा दर्ता भएकोमा गएको वर्ष झन्डै 800 मुद्दा बढेको हो। लागु औषधको मुद्दामा पक्राउ पर्नेको संख्या पनि 7,900 बाट 9,300 पुगेको हो। प्रहरीले अघिल्लो आर्थिक वर्षमा 51,800 किलो गाजा बरामद गरेकोमा गएको आर्थिक वर्षमा 49,000 किलो बरामद भएको हो। यही अवधिमा 488 किलो चरेस, 150 किलो अफिम, 47 किलो हेरोइन, 10 किलो कोकिन र 37 किलो पोलेन बरामद भएको प्रहरीको तथ्याङ्क छ। हिजो दिउँसो डाक्टर नर्समाथि आक्रमण भएको कालीकोटको पलनाता अस्पतालमा राति फेरि कर्मचारीमाथि कुटपिट भएको छ। गएराती सभा 9 बजेतिर स्थानीय तपेन्द्र बम पसेर कर्मचारीमाथि आक्रमण गरेको अस्पतालले जनाएको छ। बमले अस्पतालका अहेब विष्णु रोकाया र सुरक्षा गार्ड धन डनलाई कुटपिट र तोडफोड समेत गरेको अस्पतालको भनाइ छ। पताला 9 थिर्पुको पलाता अस्पतालमा हिजो दिउँसो मेडिकल अफिसर डाक्टर अली हैदर राइन र स्टाफ नर्स शान्तगिरीमाथि आक्रमण भएको थियो। मल्लले ओपिडीको भिडियो स्क्यान मशिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, अस्पतालका झ्याल र फार्मेसीमा समेत तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ। ढोका फोरेर फार्मेसीभित्र छिरेका मल्लले औषधिको दराज, ऱ्याक लडाइदिएको सीसीटीभी भिडियोमा देखिन्छ। कुटपिट र तोडफोडमा संलग्न पलाता 9 थिर्पुकी मैना बम, तपेन्द्र बम, मैनाका श्रीमान सुशील कुमार बम र मैनाकै 13 वर्षीय छोरालाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह हिजो बिहानदेखि सम्पर्कविहीन हुनुभएको छ। उहाँ चढ्ने मोटरसाइकल भने गोरुसिङे जंगलमा भेटिएको छ। हिजो रातिसम्म खोजी गर्दा पनि नभेटिएपछि प्रहरीले बिहानदेखि फेरि खोजी सुरु गरेको छ। इलाका प्रहरी कार्यालय गोरुसिंगे सहितको टोली, स्थानीय र आफन्तले जंगल तथा आसपासका क्षेत्रमा खोजिरहेका छन्। पूर्व मेयर सिंह ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म खोल्ने तयारीमा रहेकाले यसअघि पनि त्यस क्षेत्रमा जाने गरेको बताइएको छ। बेलायतको रोयल मिलिट्री एकाडेमी सैनहर्स्टको दीक्षान्त समारोहमा 238 जना क्याडेट सैनिक अधिकृतका रूपमा नियुक्त भएका छन्। नवनियुक्त अधिकृत मध्ये 31 देशका 40 जना अन्तर्राष्ट्रिय क्याडेट छन्। यसमा पहिलो पटक फिनल्याण्डको सेनाका क्याडेट पनि सहभागी छन्। फुल कमिसनिङ कोर्स पूरा गर्ने पहिलो फ्रान्सेली अधिकृत पनि यस पटक सहभागी भएका छन्। समारोहमा बेलायती राजा चार्ल्सको प्रतिनिधित्व सेना प्रमुख जनरल सर रोली वकरले गर्नुभएको थियो।
1: That the very best of our nation steps up. And I see that happening every single day. And that is why I tell you this is a very consequential time for you to be starting your military careers. And it's why my generation knows that the future is in good hands.
0: डल्फिन आदिका कारण जापानको ओकिनावा टापुको जनजीवन अस्त व्यस्त भएको छ। यो आधी प्रति घण्टा 200 किलोमिटरको वेगमा जापानतिर बढ़िरहेको छ। आधीका कारण 2,60,000 नागरिकलाई घर छाड्न आदेश दिइएको छ। 500 भन्दा बढी उडान रद्द गरिएको छ। टोयोटाले 9 कारखाना बन्द गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुल खबर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: हिजो दिउँसो डाक्टर नर्समाथि आक्रमण भएको कालीकटको पलाता अस्पतालमा गैराति फेरि कर्मचारीमाथि कुटपिट भएको छ। गैराति करिब 9:15 बजेतिर स्थानीय तपेन्द्र बम पसेर कर्मचारीमाथि आक्रमण गरेको अस्पतालले जनाएको छ। बमले अस्पतालका हेवा विष्णु रोकाए र सुरक्षा गार्ड धर्ण डनलाई कुटपिट र तोडफोड समेत गरेको अस्पतालले जनाएको छ। पलाता 9 थिर्पुको पलाता अस्पतालमा हिजो दिउँसो मेडिकल अफिसर डाक्टर अली हैदर र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको थियो। मल्लले ओपिडीको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पङ्खा, अस्पतालको झ्याल र फार्मेसीमा समेत तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ। ढोका फोडेर फार्मेसीभित्र छिरेका मल्लले औषधिको दराज र्याक लडाइदिएको सिसिटिभी भिडियोमा देखिन्छ। कुटपिट र तोडफोडमा संलग्न पलाता 9 थिर्पुकी मैना बम तपेन्द्र बम, मैनाका श्रीमान सुशील कुमार र मैनाकै 13 वर्षीय छोरालाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ। साथीले बोकेको भरुवा बन्दुक पड्केर लाग्दा सल्यानमा एकजनाको ज्यान गएको छ। कालीमाटी

को दरानी सामुदायिक वनमा हिजो शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्केर लाग्दा कालीमाटी दुई बराहाडुङ्गाका 62 वर्षीय टोप बहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। साथीहरूले बोकेको भरुवा बन्दुकबाट पुन मगरको पेटको तल्लो भागमा गोली लागेपछि घटनास्थलमा मृत्यु भएको हो। प्रहरी टोलीले पुन मगरसँगै शिकार खेल्न गएका 6 जनालाई पक्राउ गरेको छ। गएको चुनावमा सिट जित्न नसकेका मधेस केन्द्रित पुराना दलहरू एक ठाउँमा जुट्न लागेका छन्। जनता समाजवादी नेपालसहित 7 वटा दलले आज अग्रगामी मोर्चा घोषणा गर्न लागेका हुन्। उपेन्द्र यादवको जसपा नेपाल, सिके राउतको जनमत पार्टी, प्रभु शाहको आम जनता पार्टीसँगै प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले आज संयुक्त मोर्चा घोषणा गर्न लागेका हुन्। काठमाडौँको घोषणा सभाबाट अग्रगामी मोर्चाको उद्देश्य, संरचना र कार्यदिशाबारे जानकारी दिइने प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले जानकारी दिनुभएको छ। काङ्ग्रेस नेता शेखर कोइरालाले जेएनजी विद्रोहमा जलाइएको विराटनगरको कोइराला निवास पुननिर्माणका लागि सरकारको 2 करोड नलिने घोषणा गर्नुभएको छ। भदौ 24 जलाइएको कोइराला निवास पुननिर्माणका लागि सरकारले 2 करोड छुट्याएको थियो। नेता कोइरालाले सरकारको रकम लिन आफू नैतिक रूपमा असमर्थ रहेको भन्दै बजेट फिर्ता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाउनु भएको हो। यो रकम अरू सार्वजनिक आवश्यकता र प्राथमिकताका क्षेत्रमा उपयोग गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभएको छ। बेलायतको रोयल मिलिट्री एकाडेमी स्यान्डहर्स्टको दीक्षान्त समारोहमा 238 क्याडेट सैनिक अधिकृतका रूपमा नियुक्त भएका छन्। नवनियुक्त अधिकृतले 30 देशका 40 अन्तर्राष्ट्रिय क्याडेट छन्। यसमा पहिलोपटक फिनल्यान्डको सेनाका क्याडेट पनि सहभागी छन्। फुल कमिसनिङ कोर्स पूरा गर्ने पहिलो फ्रान्सेली अधिकृत पनि यसपटक सहभागी भएका छन्। समारोहमा बेलायती राजा चार्ल्सको प्रतिनिधि सेना प्रमुख जनरल सर रोली वाकरले गर्नुभएको थियो। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह हिजो बिहानदेखि सम्पर्क विहीन हुनुभएको छ। उहाँ चढ्ने मोटरसाइकल पनि गोरुसुङ्गे जंगलमा भेटिएको छ। हिजो रातिसम्म खोजी गर्दा पनि नभेटिएपछि प्रहरीले आज बिहानदेखि फेरि खोजी सुरु गरेको छ। इलाका प्रहरी कार्यालय गोरुसुङ्गे सहितको टोली, स्थानीय र आफन्तले जंगल र आसपासका क्षेत्रमा खोजी गरिरहेका छन्। पूर्व मेयर सिंह ढेकरी क्षेत्रमा व्यावसायिक फार्म खोल्ने तयारीमा रहेकाले यसअघि पनि त्यस क्षेत्रमा जाने गरेको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी उद्योग र संरोध संस्थालाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सरकारले प्राथमिकता दिएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले केही बन्द र घाटामा रहेका संस्थानमा सुधारको संकेत देखिन थालेको दावी गर्नुभएको छ। प्रधानमन्त्रीका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2 करोड 38 लाखको औषधि बिक्री गरेको छ। त्यस्तै लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको छ। नेपाल वायु सेवा निगमको आमदानीमा पनि सुधार आएको उहाँको भनाइ छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले 6 अर्ब 27 करोड रुपियाँ आमदानी गरेको थियो। डल्फिन आदिका कारण जापानको ओकिनावा टापुको जनजीवन अस्तव्यस्त भएको छ। यो आँधी प्रति घण्टा 200 किलोमिटरको वेगमा जापानतिर अघि बढ़िरहेको छ। आँधीका कारण 2,60,000 नागरिकलाई घर छाड्न आदेश दिइएको छ। 500 भन्दा बढी उडान रद्द गरिएको छ। टोयोटाले 9 कारखाना बन्द गरेको छ। जापानको मौसम विज्ञानिक एजेन्सीका अनुसार डल्फिन आदि 144 किलोमिटर प्रति घण्टाको गतिमा निरन्तर हावा चल्ने र 198 किलोमिटर

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गाजा उत्पादनलाई वैधानिकता दिने विषयमा बहस जारी रहँदा र गण्डकी सरकारले कानून समेत ल्याएको अवस्थामा मुलुकभर गाजा बरामदका घटना आइरहेको छ।
4: गएको वर्ष दिनमा मुलुकभरबाट 49 टन गाजा बरामद भएको छ। गएको आर्थिक वर्षमा 49,011 किलो गाजा बरामद भएको नेपाल प्रहरीले जानकारी दिएको हो। यही अवधिमा लागु औषधको मुद्दामा 9,300 जना पक्राउ पर्दा 5,800 मुद्दा दर्ता गरिएको प्रहरीको तथ्याङ्क छ। अघिल्लो वर्ष लागु औषध सम्बन्धी 5,000 मुद्दा दर्ता भएकोमा गएको वर्ष झन्डै 800 मुद्दा बढ़ेको हो। लागु औषधको मुद्दामा पक्राउ पर्नेको संख्या पनि 7,900 बाट 9,300 पुगेको हो। प्रहरीले अघिल्लो आर्थिक वर्षमा 51,800 किलो गाजा बरामद गरेकोमा गएको आर्थिक वर्षमा 49,000 किलो बरामद भएको हो। यही अवधिमा 488 किलो चरेस, 150 किलो अफिम, 47 किलो हेरोइन, 10 किलो कोकिन र 37 किलो पोलेन बरामद भएको प्रहरीको तथ्याङ्क छ।
3: अमेरिकाको संघीय पुनरावेदन अदालतले व्हाइट हाउसको भत्काइएको पूर्वी भागमा 40 करोड डलरमा निर्माण भइरहेको भव्य नृत्य सभागृह बालरूमको निर्माण रोक्न प्रशासनलाई आदेश दिएको छ। वाशिङटनबाट बलरूम सम्बन्धी यो विवरण बीबीसीका डेनियल बुसबाट।
5: The court ruling is a major setback for President Trump's controversial effort to overhaul the White House campus with a massive new ballroom. It halted above-ground construction of the planned 90,000-square-foot ballroom and gave the White House 2 weeks to appeal. The appeals court sided with previous federal court rulings, concluding that the president does not have the authority to remake the White House without congressional approval.

0: Mr. Trump lashed out at the decision in a social media post, calling it horrendous, politically motivated, and unlawful. He repeated his claim that the ballroom construction project was needed for security reasons and said the administration would immediately appeal the ruling to the U.S. Supreme Court.
1: गएको चुनावमा एक सिट पनि जित्न नसकेका मधेस केन्द्रित पुराना दलहरू एक ठाउँमा उभिएका छन्। जनता समाजवादी नेपाल सहित सातवटा दलले आज अग्रगामी मोर्चा घोषणा गर्न आएका छन्। उपेन्द्र यादवको जसपा नेपाल, सिके राउतको जनमत पार्टी, प्रवेश शाहको आम जनता पार्टीसँगै प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी र बहुजन एकता पार्टीले आज संयुक्त मोर्चा घोषणा गर्न आएका छन्। काठमाडौँको घोषणा सभाबाट अग्रगामी मोर्चाको उद्देश्य, संरचना र कार्यदिशाबारे जानकारी दिइने प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले जानकारी दिनुभएको छ। साथीले बोकेको भरुवा बन्दुक पड्केर लाग्दा सल्यानमा एकजनाको ज्यान गएको छ। कालीमाटी तिनको धरानी सामुदायिक वनमा हिजो शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्केर लाग्दा कालीमाटी दुई बराढुङ्गाका 62 वर्षीय टोप बहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। साथीहरूले बोकेको भरुवा बन्दुकबाट पुन मगरको पेटको तल्लो भागमा गोली लागेपछि घटनास्थलमा मृत्यु भएको हो। प्रहरी टोलीले पुन मगरसँगै शिकार खेल्न गएका 6 जनालाई पक्राउ गरेको छ। भोजपुर र सङ्खुवा सभालाई सबभन्दा छोटो दूरीमा तराईसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन अरुण करिडोर सडक आयोजनाको काम तीव्र रूपमा अघि बढेको छ। धनकुटाबाट गोपाल बराइली।
2: अरुण करिडोर निर्माण सम्पन्न भएपछि हाल भोजपुर र सङ्घसभाका साथै धनकुटाको शहीद भूमि, साङ्गुरीगढी, महालक्ष्मी र पाखरिभा क्षेत्रका बासिन्दाले प्रयोग गर्दै आएको कोशी राजमार्गको करिब 125 किलोमिटर दूरीबाट 65 किलोमिटरमा सीमित हुनेछ। अरुण करिडोर निर्माण भएपछि यस क्षेत्रका बासिन्दाको दैनिक जीवनमा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको पाखरिभा सात घामेका हिमगिरीको भनाइ छ।
3: तल्लो क्षेत्रको मान्छेलाई त एकदमै सुविधा सम्पन्न हुन्छ। धारणदेखि विराटनगर जाने आउने आवाजावत गर्नलाई पनि एकदमै सुविधा। जो बसाइसराई बढ्दो क्रममा छ तल्लो क्षेत्रमा, त्यो बाटो सञ्चालन भइसकेपछि बसाइसराई पनि रोकिने चाहिँ प्रबल राम्रो सम्भावना देखिएको छ।
2: चतरा माङमाया खण्डलाई 3 खण्डमा विभाजन गरी करिब 64 करोड रुपियाँ लागतमा 43 किलोमिटर सड़क निर्माणको ठेक्का सम्पन्न भइसकेको छ भने ती मध्ये 25 किलोमिटरमा प्रारम्भिक ट्र्याक खोलिसकिएको छ। अरुण करिडोर अन्तर्गत पर्ने तमोर नदी, अँधेरी, मुगा खोला लगायतका स्थानमा पुल निर्माण गर्ने प्रक्रिया पनि अघि बढाइएको आयोजना प्रमुख मनिष मान साक्यले बताउनु भयो।
4: यसको पुल लम्बाइ 65 किलोमिटर हो। यसमा पर्ने पुलहरूको चाहिँ एउटा पुलको हामीले योजना कार्यालयबाट नै डिजाइन गत आवामा हामीले सुरु गरेको छौँ। दुईटा पुलको चाहिँ पुल महाशाखाबाट नै डिजाइन भएको छ। यो तमोर नदी पुलको लागि चाहिँ विस्तृत अध्ययनको लागि हामीले 5 पुल महाशाखामा
2: सडकको केही खण्डमा स्थानीयको घर टहराका कारण ट्र्याक खोल्ने काममा ढिलाइ भइरहेको छ।
1: काङ्ग्रेस नेता शेखर कोइरालाले जेएनजी विद्रोहमा जलाइएको विराटनगरको कोइराला निवास पुननिर्माणका लागि सरकारको 2 करोड नलिने घोषणा गर्नुभएको छ। भदौ 24 जलाइएको कोइराला निवास पुननिर्माणका लागि सरकारले 2 करोड छुट्याएको थियो। अवस्था अहिलेसम्मका खबर यति नै।
5: BS Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको उपलब्धि सार्वजनिक गर्नुभएको छ। शाहले आज बिहानै फेसबुकमा लेख्दै आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्नुभएको हो। संकटदेखि समाधानसम्म शीर्षक राखेर उहाँले लामो समयदेखि बन्द र घाटामा रहेका सरकारी उद्योग र सार्वजनिक संस्थामा सुधार भएको दावी गर्नुभएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना लगायतका संस्थामा सुधार भएको उहाँको दावी छ। नेपाल औषधि लिमिटेडले गएको आर्थिक वर्षमा औषधि बेचेर 3 करोड नाफा कमाएको थियो। कम्पनीले 4 महिनामै 2 करोड 38 लाखको औषधि बिक्री गरेको र यो आर्थिक वर्षमा 30 करोडको बिक्री गर्ने लक्ष्य राखिएको उहाँले बताउनु भएको छ। हेटौँडा कपडा उद्योग पुनर्सञ्चालनका लागि सेनाको जिम्मा लगाइएको र परीक्षणपछि सरकारले सञ्चालन गर्ने नेपाल वायु सेवा निगमले चैतदेखि असारसम्म 6 अर्ब 27 करोड 63 लाख आमदानी गरेको र सिट उपयोगिता अघिल्लो वर्षभन्दा 6% बढेर 86% पुगेको उपलब्धि सूचीमा राख्नु भएको छ। दुग्ध विकास संस्थानबाट किसानलाई दिनुपर्ने 8 महिनाको 72 करोड रुपियाँलाई 35 करोड रुपियाँमा झारिएको र कर्मचारीलाई दिने गरिएको घिउ र दुधको सुविधा कटौती गर्दा वार्षिक 3 करोड बचत हुने पनि उहाँको भनाइ छ। नयाँ सरकार गठन भएपछि सिंहदरबार वैद्यखानाबाट 11 करोड 16 लाखको आयुर्वेदिक औषधि उत्पादन गरिएको पनि उहाँले उपलब्धि सूचीमा राख्नु भएको छ। जस्तो सुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्ने भन्दै उहाँले इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको टिम वर्कका कारण केही उद्योगमा आशा लाग्दा परिणाम देखिन थालेको दावी पनि गर्नुभएको छ। पोखरामा साउन पहिलो सातादेखि ग्यास अभाव हुँदा बजारमा लामो लाइन लाग्ने गरेको छ। उपभोक्ताले स्टकमा राखेका कारणले बजारमा अभाव भएको विक्रेताको दावी छ। पोखराबाट कृष्ण दबाडी।
4: देशको पर्यटकीय राजधानी पोखरामा एलपी ग्यासको अभावमा नागरिकले शास्ति पाएका छन्। विशेष गरी साउन पहिलो सातादेखि बजारमा ग्यासको अभाव भएको हो। उपभोक्ताहरू खाली सिलिन्डर बोकेर ग्यास डिपो अगाडि लामो लाइनमा बस्दै गरेको दृश्य बजारमा देखिएको छ। बिहानदेखि साँझसम्म लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो सर्वसाधारणको छ। विद्यार्थी, भाडामा बस्ने नागरिक र श्रम गरेर जीवनयापन गर्नेहरू ग्यास अभावका कारणले बढी समस्या

0: समस्यामा परेका छन्। पोखरा सिर्जना चोकका अनिल थापाले पहुँचका आधारमा डिपोबाट ग्यास बिक्री हुने गरेको दावी गर्नुहुन्छ। उहाँले समानुपातिक रूपमा वितरण नगरेका कारणले समस्या आएको उहाँको भनाइ छ।
1: सरकारले एकदम चाहिँ यस्तो असुविधा भएको, घर भातै पाएको छैन, यहाँ पहुँच हुनेको 4-5 वटा ग्यास लान्छन्, पहुँच नहुनेको छैन, ग्यासै छैन। 28 तारिक
0: बजारमा ग्यासको हाहाकार भएपछि स्थानीय प्रशासनले समेत अनुगमन बढाएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बजारमा आपूर्ति सहज बनाउनका लागि प्रशासनले सहजीकरण गरिरहेको र कालो बजारी रोक्न पहल गरेको बताउनुहुन्छ।
2: डाटा हेर्दाखेरि हाम्रा पोखरामा दैनिक चाहिँ नि 10,000 वरिपरि 8,000 भन्दा माथि ग्यास झर्यो, सिलिन्डर झर्यो, त्यति हुँदाखेरि पनि अब पब्लिकहरूलाई अलिकति ग्यास पाइँदैन भने अलिकति त्रास भयो नि होला। अब म सम्पूर्ण यो मिडिया मार्फत के भन्छु भने सम्पूर्ण जनसमुदायलाई ग्यासको अभाव हुँदैन, ग्यास प्रशस्त पाइन्छ, तपाईँहरू यो एकदमै यसरी हतार चाहिँ नगर्नु हुन अनुरोध गर्छु।
0: ग्यास विक्रेता सीता बरालले आवश्यक मात्रामा उद्योगहरूबाट आयात नभएको र नागरिकले स्टक गरेका कारण बजारमा चरम अभाव भएको बताउनुभयो।
3: हामीले कुरा गर्दाखेरि उहाँहरूको कुरा पनि जति पनि आयात हुनुपर्ने हो, ग्यास भएको छैन, जति पनि भएको छ स्टकमा पब्लिकले स्टक गरिदियो, जस्तो आधी ग्यास हुँदाखेरि पनि एउटै पब्लिकले छोरीको नाममा, हजुरआमाको नाममा, हजुरबाको नाममा, सबै फ्यामिलीको नाममा, अब हामीले आइडी दियौँ, हामी त ट्रस्ट गऱ्यौँ नि त पब्लिकलाई, आइडी दियौँ, एउटा आइडीबाट एउटा ग्यास दियौँ कि, तर उहाँले के गर्नुभयो, घरमा त 5 जना हुनुहुन्छ, 5 जनाको आइडी ल्याएर स्टक राखिदिनु भयो कि, स्टकमै गएको छ, भाँडा पनि स्टकमै छ, तपाईँको ग्यास पनि स्टकमै छ, मेन कुरा पब्लिकले नै अहिले स्टकमा गरिराख्नु भएको छ।
4: हिजो दिउँसो डाक्टर नर्समाथि आक्रमण भएको कालीकोटको फलाता अस्पतालमा राति फेरि कर्मचारीमाथि कुटपिट भएको छ। गैराति 9:15 बजेतिर स्थानीय तपेन्द्र बम पसेर कर्मचारीमाथि आक्रमण गरेको अस्पतालले जनाएको छ। बमले अस्पतालका अहेवा विष्णु रोका र सुरक्षा गार्ड दर्णदण्डलाई कुटपिट र तोडफोड समेत गरेको अस्पतालको भनाइ छ। फलाता 9 थिर्पोको फलाता अस्पतालमा हिजो दिउँसो मेडिकल अफिसर डाक्टर अली हैदर राइन र स्टाफ नर्स शान्त गिरीमाथि आक्रमण भएको थियो। मल्लले ओपिडीको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पङ्खा, अस्पतालका झ्याल र फार्मेसीमा समेत तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ। ढोका फोरेर फार्मेसीभित्र छिरेका मल्लले औषधिको दराज र्याग लडाइदिएको सिसिटिभी भिडियोमा देखिन्छ। कुटपिट तोडफोडमा संलग्न पलाता 9 थर्पकी मैना बम तपेन्द्र बम, मैनाका श्रीमान सुशील कुमार बम र मैनाका 13 वर्षीय छोरालाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ। अवस्था खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिन्डर ग्यास बिक्री भइरहेको ऑयल निगमले जनाएको छ। अनुगमन गर्न आएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीसँग निगमका निर्देशक विनीत मणि उपाध्यायले आयात वृद्धिको प्रयास भइरहेको बताउनु भएको छ। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल एसपी एभरेस्ट सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री गरिरहेका छन्। गएको आम चुनावमा एक सीट समेत जित्न नसकेका मधेस केन्द्रीय दलले संयुक्त रूपमा अग्रगामी मोर्चाको घोषणा गरेका छन्। उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल सहितका दलले काठमाडौँमा कार्यक्रम गरेर मोर्चा घोषणा गरेका हुन्। अग्रगामी मोर्चा नाम दिएको मोर्चामा यादवको जसपा नेपाल सहित सिके राउतको जनमत पार्टी, प्रभु शाहको आम जनता पार्टी, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति नेपाल सहित नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सामेल छन्। तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र रासो पछाडिका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी पनि मोर्चामा आबद्ध भएका छन्। कार्यक्रममा जनमतका अध्यक्ष सिके राउतले मुलुकमा सङ्कट र अत्याचारबाट जोगाउन सङ्घर्षका लागि मोर्चा गठन गरिएको दावी गर्नुभएको छ। एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई एक्लो भएको चिन्ता गर्न छाडेर कार्यशैली बदल्न सुझाव दिनुभएको छ। समय छँदै सचेत र गम्भीर बनेर चुनावी बाचा प्रतिबद्धतालाई सम्झना समेत पोखरेलको सुझाव छ। गैराति फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने र ढिलै भए पनि गलत नहुने भन्दै कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्नुभएको थियो। कुनै प्रसङ्ग नजोडिकन उहाँले यो पहिलोचोटि होइन पनि भन्नुभएको छ। शाहकै स्टेटसप्रति टिप्पणी गर्दै एमाले महासचिव पोखरेलले प्रधानमन्त्री चुन्ने सार्वभौम संसदप्रति पूर्ण उत्तरदायी बन्न र आफ्ना कमजोरी स्वीकार गर्दै सच्चाएर अघि बढ्दा राम्रो हुने सुझाव दिनुभएको छ। भोजपुर र सङ्खुवा सभालाई सम्बन्ध छोटो दूरीमा तराईसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन अरुण करिडोर सडक आयोजनाको काम तीव्र अघि बढेको छ। धनकुटाबाट गोपाल पराइली।
4: अरुण करिडोर निर्माण सम्पन्न भएपछि हाल भोजपुर र सङ्घसभाका साथै धनकुटाको शहीद भूमि साङ्गुरीगढी महालक्ष्मी र पाखरिभा क्षेत्रका बासिन्दाले प्रयोग गर्दै आएको कोशी राजमार्गको करिब 125 किलोमिटर दूरीबाट 65 किलोमिटरमा सीमित हुनेछ। अरुण करिडोर निर्माण भएपछि यस क्षेत्रका बासिन्दाको दैनिक जीवनमा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको पाखरिभा सात घामेका हेमगिरीको भनाइ छ।
5: तल्लो क्षेत्रको मान्छेलाई त एकदमै सुविधा सम्पन्न हुन्छ। धारणदेखि विराटनगर जाने आउने आवाजावत गर्नलाई पनि एकदमै सुविधा। जो बसाइसराई बढ्दो क्रममा छ तल्लो क्षेत्रमा, त्यो बाटो सञ्चालन भइसकेपछि बसाइसराई पनि रोकिने चाहिँ प्रबल राम्रो सम्भावना देखिएको छ।
4: चतरा माङमाया खण्डलाई तीन खण्डमा विभाजन

0: गरी करिब 64 करोड रुपियाँ लागतमा 43 किलोमिटर सड़क निर्माणको ठेक्का सम्पन्न भइसकेको छ भने ती मध्ये 25 किलोमिटरमा प्रारम्भिक ट्र्याक खोलिसकिएको छ। अरुण करिडोर अन्तर्गत पर्ने तमोर नदी, अँधेरी, मुगा खोला लगायतका स्थानमा पुल निर्माण गर्ने प्रक्रिया पनि अघि बढाइएको आयोजना प्रमुख मनिष मान सक्यले बताउनुभयो।
1: यसको कुल लम्बाई 65 किलोमिटर हो। यसमा पर्ने पुलहरूको चाहिँ एउटा पुलको हामीले योजना कार्यालयबाटै डिजाइन गत आवामा हामीले सुरु गरेको छौँ। दुईटा पुलको चाहिँ पुल महाशाखाबाट नै डिजाइन भएको छ। यो तमोर नदी पुलको लागि चाहिँ विस्तृत अध्ययनको लागि चाहिँ हामीले फाइल पुल महाशाखामा
0: सड़कको केही खण्डमा स्थानीयको घर टहराका कारण ट्र्याक खोल्ने काममा ढिलाइ भइरहेको छ।
2: गएको वर्ष बागलुङको ढोरपाटन पुग्ने पर्यटकको संख्या 37,000 पुगेको छ। ढोरपाटन शिकार आरक्षक कार्यालय बागलुङले एक वर्षमा 13,000 पर्यटक संख्या बढेको जनाएको छ। कार्यालयका रेन्जर सागर सुविधीले पर्यटकबाट प्राप्त हुने राजस्व पनि वर्षेनी बढिरहेको बताउनु भएको छ। ढोरपाटनमा जाने पर्यटक मध्ये 250 जना मात्रै विदेशी हुन्। आरक्षले आन्तरिक तथा नेपाली पर्यटकलाई ढोरपाटन प्रवेशका लागि 100, सार्क राष्ट्रका पर्यटकलाई 1,500 र विदेशी पर्यटकलाई 3,000 प्रवेश शुल्क लिँदै आएको छ। ढोरपाटनमा शिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा ढोरपाटन उपत्यका, निशल ढोर र ढोरपराहा मन्दिर, बुकीपाटन र चलचला लगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक जाने गरेका छन्। ढोरपाटन उपत्यका समुद्री सतहबाट 2,900 मिटर उचाइमा छ। हरेक वर्ष अपराध बढी संख्या बढे पनि प्रहरीको जनशक्ति भने एक दशकदेखि बढ्न सकेको छैन।
3: पर्याप्त जनशक्ति नहुँदा देशभर माग भएका नयाँ प्रहरी कार्यालय स्थापना गर्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशभरि नयाँ 970 प्रहरी कार्यालय स्थापनाका लागि जनस्तरबाट माग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो संख्या जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएर गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा पुगेको विवरण हो।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो BFBS गोर्खा रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: आगामी 24 घण्टामा देशका धेरै भागमा मध्यम खालको वर्षा हुने पूर्वानुमान गरिएको छ। नियमित बुलेटिन जारी गर्दै वरिष्ठ मौसमविद मीन कुमार आर्यालले मुख्य गरी पहाडी भागमा वर्षाको पूर्वानुमान सुनाउनु भएको छ।
4: कोशी प्रदेशको पहाडी भूभाग, बागमती प्रदेशको पहाडी भूभागमा देशका धेरै जसो स्थानहरूमा मध्यम खालको वर्षा हुने देखिन्छ। त्यो मध्यम खालको वर्षा पनि कति प्रतिशत हुने देखिन्छ भन्दाखेरि त्यो भनेको 50-80% वर्षा हुने यतिमा देखिन्छ। त्यसै गरी बाँकी गण्डकी कोशी प्रदेशको हिमाली भूभाग, बागमती प्रदेशको हिमाली भूभाग, लुम्बिनी प्रदेशको पहाडी, कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा चाहिँ का केही स्थानहरूमा मध्यम खालको वर्षा हुन्छ भने बाँकी भूभागमा मध्य प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा अथवा थोरै स्थानहरूमा चाहिँ मध्यम खालको वर्षा हुने देखिन्छ।
3: गएको एक दिनमा सबभन्दा बढी लमजुङको भुजुङमा 80 मिलिमिटर वर्षा भएको छ। म्याग्दीको बेनी प्रदेश अस्पतालमा डायलासिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा सुरु भएको अस्पतालका प्रमुख हेमन्त बास्तोलाले जानकारी दिनुभएको छ। विक्रम सम्बत 2077 साउन 25 गते प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको भुइँतलामा 5 उपकरणबाट सुरु भएको अस्पताललाई प्रदेश सरकारले थप 3 डायलासिस उपकरण उपलब्ध गराएको छ। सङ्घीय सरकारले दिएको 2 मध्ये 1 मसिन बिग्रिएको छ। चालु रहेका 9 मसिनको सहायताले दैनिक 45 जनालाई डायलासिस सेवा उपलब्ध गराउन सकिने अस्पतालले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्नुभएको छ। सङ्कटदेखि समाधानसम्म शीर्षक राखेर उहाँले लामो समयदेखि बन्द र घाटामा रहेका सरकारी उद्योग र सार्वजनिक संस्थानमा सुधार भएको दावी गर्नुभएको छ। आफू सरकारमा आएपछि नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना लगायतका संस्थामा सुधार भएको उहाँको दावी छ। नेपाल औषधि लिमिटेडले गएको आर्थिक वर्षमा औषधि बेचेर 3 करोड नाफा कमाएको थियो। कम्पनीले 4 महिनामै 2.38 करोड औषधि बिक्री गरेको उहाँको भनाइ छ। हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सेनाको जिम्मा लगाइएको नेपाल वायुसेवा निगमले चैतदेखि असारसम्म 6.27 करोड आमदानी गरेको र निगमको टिकट बिक्री अघिल्लो वर्षभन्दा 6% बढेर 86% पुगेको उपलब्धि सूचीमा राखिएको छ। दुग्ध विकास संस्थानबाट किसानलाई दिनुपर्ने 8 महिनाको 72 करोड रुपियाँलाई 35 करोड रुपियाँमा झारिएको र कर्मचारीलाई दिने गरिएको घिउ र दुधको सुविधा कटौती गर्दा वार्षिक 3 करोड बचत हुने पनि उहाँको भनाइ छ। नयाँ सरकार गठन भएपछि सिंहदरबार वैद्यखानाबाट 11.16 करोड आयुर्वेदिक औषधि उत्पादन गरिएको पनि उहाँको उपलब्धि सूचीमा छ। नेपालले चाँदी आयातमा सुनभन्दा बढी खर्च गरेको छ।
5: गत आर्थिक वर्षमा 32.74 करोड रुपियाँ चाँदी आयातका लागि बाहिरिएको छ। उक्त रकम सुनका लागि भएको खर्चभन्दा करिब 3 अर्ब रुपियाँले बढी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29.15 अर्ब रुपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ। सेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण सर्वसाधारणले

0: समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिएस रत्न साक्यले भन्नुभयो, बिस्किट वा बार होइन, दानाका रूपमा चाँदी आयात भएको छ।
1: कंग्रेस नेता डाक्टर शेखर कोरालाले जेएनजी विद्रोहमा चलाइएको विराटनगरको कोरला निवास पुननिर्माणका लागि सरकारको 2 करोड नलिने घोषणा गर्नुभएको छ। भदौ 24 चलाइएको कोरला निवास पुननिर्माणका लागि सरकारले 2 करोड छुट्याएको थियो। नेता कोरलाले सरकारको रकम लिन आफू नैतिक रूपमा असमर्थ रहेको भन्दै बजेट फिर्ता गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाउनु भएको हो। गाजा उत्पादनलाई वैधानिकता दिने विषयमा बहस जारी रहँदा गण्डकी सरकारले कानून समेत ल्याएको अवस्थामा मुलुकभर गाँजा बरामदका घटना आएका छन्।
2: गएको वर्ष दिनमा मुलुकभरबाट 49 टन गाँजा बरामद भएको छ। गएको आर्थिक वर्षमा 49,011 किलो गाँजा बरामद भएको नेपाल प्रहरीले जानकारी दिएको हो। यही अवधिमा लागू औषधको मुद्दामा 9,300 जना पक्राउ पर्दा 5,800 मुद्दा दर्ता गरिएको प्रहरीको तथ्याङ्क छ। अघिल्लो वर्ष लागू औषध सम्बन्धी 5,000 मुद्दा दर्ता भएकोमा गएको वर्ष झन्डै 800 मुद्दा बढेको हो। लागू औषधको मुद्दामा पक्राउ पर्नेको संख्या पनि 7,900बाट 9,300 पुगेको हो। प्रहरीले अघिल्लो आर्थिक वर्षमा 51,800 किलो गाजा बरामद गरेकोमा गएको आर्थिक वर्षमा 49,000 किलो बरामद भएको हो।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: Pelaajan pari.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: कांग्रेस पूर्व सभापति शरदबहादुर देउवा निकट नेता प्रकाश शरण महतले पार्टी विभाजनको सम्भावना तत्काललाई टरेको दावी गर्नुभएको छ। नुवाकोट एकमा कार्यकर्ताहरूसँग नेता महतले सर्वोच्च अदालतमा पुनः सुनवाई हुने भएपछि सहमतिको ढोका पनि खुलेको दावी गर्नुभएको हो।
4: न्याय पाउने पनि बाटो खुल्यो है, पाइँदैन भन्ने थियो, न्याय पाउन सकिन्छ। 14 अधिवेशनकै नेतृत्वले 15 अधिवेशन गर्ने परिस्थिति सिर्जना हुन सक्छ, या 20 यो चाहिँ अदालतले निर्णय गर्नुभन्दा पहिले नै एउटा सहमतिमा पुग्ने बाटो पनि यसले खोलिएको। त्यस कारण 29-30-31 गतेको भेलामा पार्टी नै अब विभाजनमा यो चाहिँ कुनै निर्णयमा आयो त्यसको जानु पनि, त्यो जुन चाहिँ 5% त्यसको सम्भावना छ भनेर मैले भन्दै आएको थिएँ, त्यो चाहिँ परिस्थिति टर्यो।
3: देउवालाई आउँदो बिहिबार दिउँसो स्वागत गर्न विमानस्थल पुग्न कार्यकर्तालाई पनि उहाँले निर्देशन दिनुभएको छ। यसअघि मंगलबार फर्किने भनिए पनि राति 10:15 समय परेकाले स्वागत गर्न असजिलो हुने भएपछि समय परिवर्तन गरिएको उहाँको भनाइ छ। भक्तपुरमा 2060 रुपियाँ पर्ने खाना पकाउने ग्यासको सिलिण्डर 7,000 बिक्री भएको भेटिएको छ। साँगु नारायण 2 दुवाकोट बारुद खाना चोकमा 7,000 ग्यास बिक्री गरेको आरोपमा प्रहरीले व्यापारी तुलसीराम तोयनालाई हिरासतमा लिएको हो। तोयनालाई आज बिहान पुगेको प्रहरीले हिरासतमा ल्याएको इन्स्पेक्टर राजन थापाले जानकारी दिनुभएको हो। उपभोक्ताले अनलाइनबाट भुक्तानी गरी ग्यास खरिद गर्नासाथ प्रहरीले तोयनालाई नियन्त्रणमा लिएको छ। भक्तपुरको मनोहरा किनारबाट हटाइएका सुकुम्बासीले भदौ 12 सत्याग्रहको चेतावनी दिएका छन्। सरकारले वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले माग पूरा नभए सत्याग्रह गर्ने चेतावनी दिएको हो। मनोहरामा मोर्चाले कोण सभा पनि गरेको छ। विस्थापितलाई भूस्वामित्व सहित स्थायी पुनस्थापना गर्नुपर्ने, घर टहरा र सामान भत्काइएकोमा क्षतिपूर्ति दिनुपर्ने माग पनि उनीहरूले राखेका छन्। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नाप जाँच तथा निस्सा वितरणको प्रक्रिया अघि बढाउन सरकारसँग माग पनि गरेका छन्। मोर्चाले हिजोदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। भोजपुर र सङ्खुवा सभालाई सबभन्दा छिटो दूरीमा तराईसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन अरूण करिडोर सड़क आयोजनाको काम धमाधम भइरहेको छ। धनकुटाबाट गोपाल बराइली।
5: अरुण करिडोर निर्माण सम्पन्न भएपछि हाल भोजपुर र संघ सभाका साथै धनकुटाको शहीद भूमि चाङ्गुरीगढी महालक्ष्मी र पाखरिभा क्षेत्रका बासिन्दाले प्रयोग गर्दै आएको कोशी राजमार्गको करिब 125 किलोमिटर दूरीबाट 65 किलोमिटरमा सीमित हुनेछ। अरुण करिडोर निर्माण भएपछि यस क्षेत्रका बासिन्दाको दैनिक जीवनमा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको पाखरिभा सात घामेका हिमगिरीको भनाइ छ।
6: तल्लो क्षेत्रको मान्छेलाई त एकदमै सुविधा सम्पन्न हुन्छ, धारणदेखि विराटनगर जाने आउने आवाजावत गर्नलाई पनि एकदमै सुविधा, जो बसाईसराई बढ्दो क्रममा छ तल्लो क्षेत्रमा, त्यो बाटो सञ्चालन भइसकेपछि बसाईसराई पनि रोकिने चाहिँ प्रबल राम्रो सम्भावना देखिएको छ।
5: चतरा माङमाया खण्डलाई 3 विभाजन गरी करिब 64 करोड रुपियाँ लागतमा 43 किलोमिटर सड़क निर्माणको ठेक्का सम्पन्न भइसकेको छ भने ती मध्ये 25 किलोमिटरमा प्रारम्भिक ट्र्याक खोलिसकिएको छ। अरुण करिडोर अन्तर्गत पर्ने तमोर नदी, अँधेरी, मुगा खोला लगायतका स्थानमा पुल निर्माण गर्ने प्रक्रिया पनि अघि बढाइएको आयोजना प्रमुख मनिष मान चाक्यले बताउनुभयो।
7: यसको पुल लम्बाई 65 किलोमिटर हो, यसमा पर्ने पुलहरूको चाहिँ एउटा पुलको हामीले योजना कार्यालयबाट डिजाइन गत आवमा हामीले सुरु गरेको छौँ, दुईटा पुलको चाहिँ पुल महाशाखाबाट नै डिजाइन भएको छ। यो तमोर नदी पुलको लागि चाहिँ विस्तृत अध्ययनको लागि हामीले 5 पुल महाशाखामा फरवर्ड गरेका छौँ, अघि बढाएको छौँ।
5: सडकको

0: केही खण्डमा स्थानीयको घर टहराका कारण ट्र्याक खोल्ने काममा ढिलाइ भइरहेको छ। सो अवरोध हटाउन आयोजनाले स्थानीय तह र धनकुटा प्रशासनसँग पनि समन्वय गरिरहेको छ। धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले अरुण करिडोर निर्माण कार्यमा कुनै अवरोध हुन नदिन प्रशासनले निरन्तर सहजीकरण गरिरहेको बताउनुभयो।
1: र विपदका हिसाबले पनि हाम्रो यो आयोजनाहरू बन्दै गरेका निर्माण गरेका आयोजनाहरूमा झन् पहिरो जाने खाल्टाखुल्टीहरू पर्ने त्यो गएर अरू नजिकको बासिन्दालाई चाहिँ अप्ठ्यारो पर्ने हुनाले हामीले चाहिँ त्यो समयमा अझै राम्रोसँग काम गर्नको लागि तयारी अवस्थामा डोजर लोडरहरू राख्नको लागि सबै विभिन्न ठाउँहरूमा राखिएको छ।
0: अहिले धनकुटा हुँदै धरान जान संघसभा र भोजपुरवासीले दिनभरि लगाउनु पर्ने बाध्यता छ। तर अरुण करिडोर निर्माण सम्पन्न भएपछि करिब 2 घण्टामै यात्रा पूरा गर्ने विश्वास गरिएको छ।
2: धनकुटाबाट गोपाल बराइलीको रिपोर्ट। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
3: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: हिमालय महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वीरेन्द्र शाहलाई एक्लो भएको चिन्ता गर्न छाडेर कार्यशैली बदल्न सुझाव दिनुभएको छ। समय छँदै सचेत र गम्भीर बनेर चुनावी बाचालाई प्रतिबद्धतालाई सम्झन समेत पोखरेलको सुझाव छ। फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने र ढिले भए पनि गलत नहुने भन्दै कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्नुभएको थियो। शाहकै स्टेटसप्रति टिप्पणी गर्दै एमाले महासचिव पोखरेलले प्रधानमन्त्री चुन्ने सार्वभौम संसदप्रति पूर्ण उत्तरदायी बन्न र आफ्ना कमजोरी स्वीकार गर्दै सच्चाएर अघि बढ्दा राम्रो हुने सुझाव दिनुभएको हो। संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिने र जनमतको सम्मान गरेमा एक्लो अनुभूति गर्नु नपर्ने भन्दै पोखरेलले अहिलेकै कार्यशैली अपनाइरहेमा एक्लो मात्र नभएर पूर्ण रूपमा असफल बन्ने चेतावनी समेत उहाँले दिनुभएको छ। भूमि सुधार सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डडेलधुराको परशुराम 12 12 परिवारलाई जग्गा धनी लालपूर्जा दिइएको जनाएको छ। मन्त्री प्रतिभा रावलको सचिवालयले सुकुम्बासी समस्या समाधान आयोगले नाप नक्सा गरेको 38 वर्षपछि लालपूर्जा दिइएको जनाएको छ। साबिक चोकपुडा गाविस वडा नम्बर 1 2045 सालमा सुकुम्बासी समस्या समाधान आयोगले नाप नक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न सकेको थिएन। नेपालले चाँदी आयातमा सुनमा भन्दा बढी खर्च गरेको छ।
4: गत आर्थिक वर्षमा 32.74 अर्ब रुपियाँ चाँदी आयातका लागि बाहिरिएको छ। उक्त रकम सुनका लागि भएको खर्चभन्दा करिब 3 अर्ब रुपियाँले बढी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29.15 अर्ब रुपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ। शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भए लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिएस रत्न साक्यले भन्नुभयो, बिस्किट वा बार होइन, दानाका रूपमा चाँदी आयात भएको छ। गत आर्थिक वर्षको सुरुदेखि नै चाँदीको मूल्य निरन्तर बढेर लगानीमा नाफा देखिन थालेपछि सर्वसाधारणको लगानी बढ्दै गएको व्यवसायी बताउँछन्। कार्तिक 2082 प्रति तोला 3,300 रुपियाँ रहेको चाँदीको मूल्य पुस 2082 वहत्तै बढेर प्रति तोला 7,500 रुपियाँ पुगेको थियो।
3: काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिण्डर ग्यास बिक्री भइरहेको आयल निगमले जनाएको छ। अनुगमन गर्न आएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीसँग निगमका निर्देशक विनित मणि उपाध्यायले आयात वृद्धिको प्रयास भइरहेको बताउनु भएको छ। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 नेपाल एसपी एभरेस्ट सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यास बिक्री गरिरहेका छन्। म्याग्दीको बेनी प्रदेश अस्पतालमा डायलासिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा सुरु भएको अस्पतालका प्रमुख हेमन्त बाँस्तोलाले जानकारी दिनुभएको छ। विक्रम सम्बत 2077 साउन 25 प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको भुइँतलामा 5 उपकरणबाट सुरु भएको बेनी अस्पताललाई प्रदेश सरकारले थप 3 डायलासिस उपकरण उपलब्ध गराएको छ। संघीय सरकारले उपलब्ध गराएको 2 मध्ये 1 डायलासिस मेसिन बिग्रिएको छ। चालु 9 मेसिनको सहायताले दैनिक 45 डायलासिस सेवा उपलब्ध गराउन सकिने अस्पतालले जनाएको छ। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका बन्द भएको 3 भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनु भएको छ। नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर भित्रिन सकिरहेका छैनन्। आगामी 24 देशका धेरै भागमा मध्यम खालको वर्षा हुने पूर्वानुमान गरिएको छ। नियमित बुलेटिन जारी गर्दै वरिष्ठ मौसमविद मिन कुमार अर्यालले मुख्य गरी पहाडी भागमा वर्षाको पूर्वानुमान सुनाउनु भएको छ।
5: कोशी प्रदेशको पहाडी भूभाग, बागमती प्रदेशको पहाडी भूभागमा देशका धेरै जसो स्थानहरूमा मध्यम खालको वर्षा हुने देखिन्छ। त्यो मध्यम खालको वर्षा पनि कति प्रतिशत हुने देखिन्छ भन्दाखेरि त्यो भनेको 50-80% वर्षा हुने यतिमा देखिन्छ। त्यसै गरी बाँकी कोशी प्रदेशको हिमाली भूभाग, बागमती प्रदेशको हिमाली भूभाग, कर्ण लुम्बिनी प्रदेशको पहाडी, कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम

0: प्रदेशको पहाडी भूभागमा चाहिँ का केही स्थानहरूमा मध्यम खालको वर्षा हुन्छ भने बाँकी भूभागमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा अथवा थोरै स्थानहरूमा चाहिँ मध्यम खालको वर्षा हुने देखिन्छ।
1: अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: आज काठमाडौँमा कार्यक्रम गरेर मोर्चा घोषणा गरेका हुन्। जनमतका अध्यक्ष सीके राउतले मुलुकमा सङ्कट र अत्याचारबाट जोगाउन सङ्घर्षका लागि मोर्चा गठन गरिएको दावी गर्नुभएको छ।
1: दशकौंदेखि संघर्ष गरेर हामीले लोकतन्त्र हासिल गर्यो, गणतन्त्र हासिल गर्यो, संघीयता हासिल गर्यो, समानुपातिक समावेशिता हासिल गर्यो, धर्मनिरपेक्षता हासिल गर्यो, प्रेस स्वतन्त्रता हासिल गर्यो, मानव अधिकारको मूल्य मान्यता हासिल गर्यो। ती कुराहरूलाई रक्षा गर्नका लागि नै हामी यहाँ जमा भएका छौँ। हामी यहाँ संविधान राज चाहन्छौँ, देश चाहिँ संविधान अनुसार चलोस्, विधि सम्मत तरिकाले चलोस्, ल एन्ड अर्डरमा चलोस्, मौखिक कानुन अनुसार होइन, संविधान अनुसार चलोस्। यो मोर्चा संघर्षको लागि बनेको मोर्चा हो, सत्ता प्राप्तिको लागि हामीले गठबन्धन गरेका होइन। तपाईँहरू ढुक्क कुर्सीमा बसेर चलाउनुहोस्, हामी तपाईँहरूको कुर्सी बस्नका लागि यो मोर्चा बनाएका होइनौँ।
0: मोर्चामा यादवको जसपा नेपालसहित सीके राउतको जनमत पार्टी, प्रभु शाहको आम जनता पार्टी, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति नेपालसहित नेपाल संघीय समाजवादी र बहुजन एकता पार्टी छन्। तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र रासोपा छाडेका सन्तोष परिया राबद्ध प्रलोपा पनि मोर्चामा छन्। कहिलेकाहीँ एक्लै लड्नुपर्ने र आफू एक्लै लड्नुपर्ने अवस्था आएको पहिलोचोटि नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा फेसबुक स्टेटस लेखेपछि अनेक अड्कलबाजी हुन थालेको छ। सुन्ने देखेको भन्दा वास्तविकता फरक हुने र सही समय आउन ढिला भए पनि गलत नहुने भन्दै नआत्तिर्न समेत उहाँले अनुरोध गर्नुभएको छ। प्रधानमन्त्रीको यो अमूर्त आह्वानको विषयमा संसदीय र सुशासन मामलाका चर्चित पत्रकार हरिबहादुर थापा,
2: प्रधानमन्त्रीलाई म अब एक्लिँदै गए भन्ने आभास भएर यो स्टेटस आएको अनुमान गर्न सकिन्छ?
3: शासकीय संरचनाको माथिल्लो वृत्तमा रहेको अझ अब अहिले हाम्रो कार्यकारिणी प्रमुखै प्रधानमन्त्रीबाट यसरी अमूर्त र रहस्यमय शब्दावली प्रयोग गरेर बोल्नु भनेको चाहिँ आश्चर्यजनक र अनौठो छ। प्रधानमन्त्रीले मुलुकमा कुनै समस्या छ भने त्यसलाई राम्रोसँग सम्बोधन गर्नुपर्छ, यस्ता अमूर्त शब्दावलीले झन् रहस्य थप्दै जान्छ। त्यो कारणले गर्दा प्रधानमन्त्रीले अब संसद चलिरहेको छ, प्रधानमन्त्रीले लागेको विषयमा लड्नुपर्ने, प्रधानमन्त्री एक्लै लडेर मुलुक लडिँदैन, मुलुकका हरेक नागरिकले लड्नुपर्छ हरेक समस्यासँग। त्यसले गर्दा होल मुलुकलाई नै सम्बोधन गर्ने गरी संसद चलिरहेको हुँदा संसदबाटै बोल्न सक्नुहुन्छ, होइन भने टेलिभिजन रेडियो नेपाल उहाँसँग सरकारी सञ्चार माध्यम छन् अथवा अरू मिडिया छन्, ती मिडियाहरूसँग पनि पत्रकार सम्मेलन गर्न सक्नुहुन्छ अथवा सम्बोधन गर्न सक्नुहुन्छ। तर प्रधानमन्त्रीको शैली चाहिँ फेसबुक स्ट्याटसमा चाहिँ उहाँ किन त्यहाँ मोहित हुनुहुन्छ थाहा छैन, अथवा उहाँको त्यो फेसबुकलाई चाहिँ बढाएर उहाँको मोनिटाइजलाई चाहिँ आम्दानीको मेलो बनाउनु खोज्नु भएको छ भने एउटा कुरा होला। अन्यथा यस्तो हँसी मजाकको विषय प्रधानमन्त्रीबाट आइरहनु भनेको यसले चाहिँ खास राम्रो गर्दैन। अब अहिले संसदमा उहाँकै पार्टीका मान्छेहरूले चस्मा खोलेर उत्रनु पर्यो भन्ने चाहिँ शब्दावली प्रयोग गर्न थाले, त्यो कारणले गर्दाखेरि प्रधानमन्त्री चाहिँ जनताको आवाजसँग जनता सँगसँगै हुनुहुन्न, उहाँ कहीँ कुनै खोपीमा बसेर चाहिँ मध्यरातमा स्ट्याटस दिनुहुन्छ, त्यसले गर्दाखेरि त्यो विरुद्ध उहाँकै पार्टीभित्र नै अलिकति विरोधका स्वरहरू चर्किन थालेपछि उहाँका यस्ता रहस्यमय र अमूर्त शब्दावली प्रयोगमा आएको भन्ने लाग्छ। तर यो प्रधानमन्त्री उहाँ कुनै बेला मेयर हुँदा अथवा उहाँको कुनै अर्कै क्रियाकलापमा हुँदाखेरि यस्ता कुराहरू अर्कै काममा हुँदाखेरि भन्ने एउटा कुरा हो, तर शासकीय संरचनाको सबैभन्दा माथिल्लो वृत्तमा रहेका पात्रबाट यस्तो शब्दावली प्रयोग हुनु जायज होइन। यो चाहिँ शासन संरचनालाई हाम्रो पारदर्शी बनाउँदैन, यसले चाहिँ जनतामा अरू थप शङ्काहरू चाहिँ बढाउँछ, ठिकै विषयमा चाहिँ लड्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ अब मान्छेहरूलाई टिका टिप्पणी गर्ने ठाउँ दिन्छ। प्रधानमन्त्रीले फेसबुक स्ट्याटस होइन, संसदमा निरन्तर सम्बोधन गर्नुपर्छ, देशमा उठेका हरेक कुरा उहाँले लड्नुपर्ने विषय के हुन् त्यो पनि संसदलाई अथवा संसद मार्फत जनतालाई अथवा कति बेला पत्रकार सम्मेलन गरेर जानकारी गराउनुपर्छ। फेसबुकमा उहाँ सीमित रहनुभयो, फेसबुकबाट यसरी चाहिँ जान्नुलाई चाहिँ यो जिम्मेवार मान्न सकिँदैन।
2: म एक्लै परे भनेर जनतालाई आह्वान गर्नुभएको होइन उहाँले,
3: उहाँ एक्लै कसरी हुनुहुन्छ, उहाँ त उहाँसँग त्यत्रो मन्त्री परिषद छ, दुई तिहाई प्राप्त पार्टीबाट प्रधानमन्त्री हुनुभएको छ, कसरी एक्लै हुनुहुन्छ? सांसदहरूले त उहाँ विरुद्ध अविश्वास प्रस्ताव त ल्याएको छैन होला, 181 जनाले उहाँ एक्लै हुनको लागि त 181 जना उहाँको विरुद्धमा उत्रिनु पर्यो, त्यो त छैन, संसद त उहाँकै पकडमा छ, त उहाँ एक्लै कसरी हुनुभयो? यो चाहिँ अनौठो लाग्छ, दुई तिहाई प्राप्त प्रधानमन्त्रीले म एक्लै छु भन्नु, यो जति आश्चर्यजनक र लाग्दो कुरा त केही पनि भएन। त प्रधानमन्त्री त होल मुलुकै उहाँसँग छ नि, दुई तिहाई भनेपछि त उहाँको विरुद्धमा त थोरै नागरिक होला, द्वितीय प्राप्त पार्टीको प्रधानमन्त्री एक्लै त यो त अलिकति अनौठो भयो। त्यसो हो भने उहाँ एक्लै भएर त शासन चलाउनै पाउनुहुन्न, उहाँले एकजना सांसद मात्रै भएर कसरी देश चलाउनुहुन्छ? हामी त द्वितीय प्राप्त पार्टीको प्रधानमन्त्री भनिदिएका छौँ, हामी नागरिकको हकमा त

0: नआतिनुस् भनेर पनि भन्नुभएको छ. यो भने उहाँ आफै आत्तिएर अरूलाई नआतिनुस् भनिरहनु भएको त छैन.
1: उहाँ आफै आत्तिएको हुनसक्छ, मुलुक आत्तिएको छैन. मुलुकले त यस्ता धेरै खाले समस्याहरू, धेरै खाले द्वन्द्व घटनाहरू देखेकै हो. 17,000 नागरिक मरेको पनि देखेकै हो, मारिएको पनि देखेकै हो, जिल्ला सदरमुकाम ध्वस्त भएका पनि देखिएकै हुन्. धेरै कुराहरू देखिसकेको छ मुलुकले. देख्न बाँकी घटना कम छैन. जेएनजी विद्रोहमा त देशमा खरानी नै बनाएको पनि त देखेकै हो नि. त्यसले कारण गर्दा उहाँ एक्लै के का लागि लड्दै हुनुहुन्छ त्यो चाहिँ थाहा भएन. अब मुलुक समस्यामा छ त्यो त थाहा छैन. त्यो त समाजलाई उहाँलाई दिएको हो. उहाँले एक्लै लड्ने चाहिँ अब उहाँ एक्लै कसरी लड्नुहुन्छ त? मलाई त्यो चाहिँ आश्चर्य. मुलुकै लड्छ नि समस्याको लागि त. प्रधानमन्त्रीले आग्रह गर्ने, आह्वान गर्ने हो. अब उहाँ त्यो रहस्यमय शब्द प्रयोग गरेर सधैँभरि जनतालाई चाहिँ त्यो भावुकतामा बगाइरहन सकिन्छ भन्ने खालको आयो भने त्यो शासकीय संरचनाबाट त्यो आउनु चाहिँ जायज होइन.
2: काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट नेता डाक्टर प्रकाश शरण महतले पार्टी विभाजनको सम्भावना तत्काललाई टरेको दावी गर्नुभएको छ. नुवाकोट एकका कार्यकर्तासँग नेता महतले सर्वोच्च अदालतमा पुनः सुनवाई हुने भएपछि सहमतिको ढोका पनि खुलेको दावी गर्नुभएको छ.
3: न्याय पाउने पनि बाटो खुल्यो है, पाइँदैन भने न्याय पाउन सकिन्छ. 14 अधिवेशनकै नेतृत्वले 15 अधिवेशन गर्ने परिस्थिति सिर्जना हुन सक्छ, या 20 यो चाहिँ अदालतले निर्णय गर्नुभन्दा पहिले नै एउटा सहमतिमा पुग्ने बाटो पनि यसले खोलिएको. त्यस कारण 29-30-31 गतेको भेलामा पार्टी नै अब विभाजनमा यो चाहिँ कुनै निर्णयमा आयो त्यसको जानु पनि त्यो जुन चाहिँ 5% त्यसको सम्भावना छ भनेर उनीहरूले भन्दै आएको थिए त्यो चाहिँ परिस्थिति पर्यो.
2: देउवालाई आगामी बिहिबार दिउँसो स्वागत गर्न विमानस्थल पुग्न कार्यकर्तालाई उहाँको निर्देशन छ. यसअघि देउवा मङ्गलबार फर्किने भनिए पनि राति 9:45 समय परेकाले स्वागत गर्न असजिलो हुने भन्दै समय परिवर्तन गरिएको उहाँले बताउनु भएको छ. भक्तपुरमा 2060 रुपियाँ पर्ने खाना पकाउने ग्यासको सिलिन्डर 7,000 बिक्री भएको भेटिएको छ. चाँगुनारायण 2 दुवाकोट बारुद खाना चोकमा 7,000 ग्यास बिक्री गरेको आरोपमा प्रहरीले व्यापारी तुलसीराम तोयनालाई हिरासतमा लिएको हो. तोयनालाई आज बिहान पुगेको प्रहरीले हिरासतमा लिएको इन्स्पेक्टर राजन थापाले जानकारी दिनुभएको छ. उपभोक्ताले अनलाइनबाट भुक्तानी गरी ग्यास खरिद गर्न साथ प्रहरीले तोयनालाई नियन्त्रणमा लिएको थियो. पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क निर्माण टिलाईमा ठेकेदार नै मुख्य जिम्मेवार रहेको आरोप लगाउनु भएको छ. आयोजनाको स्थगित अनुगमनका क्रममा सन्धिखर्कमा मन्त्री लम्सालले 2 महिनाभित्रै नयाँ ठेक्का लाग्ने जानकारी दिनुभएको हो.
4: अब धेरै कारणहरू थियो. कारण भनेको विशेष कारण भनेको कन्ट्र्याक्टरकै लापरवाही. उसले अत्याधिक लो बिडिङ गरेर काम गर्न सकेन जनताले दुःख पायो. अब उसलाई दण्डित पनि गर्ने रिटेन्डर पनि हुन्छ. बजेट पर्याप्त छ. यहाँदेखि ढोरपाटनसम्मकै कागजपत्र हुन्छ. यो आर्थिक वर्षमा कामै सुरु गर्छ.
2: 197 किलोमिटर लामो मार्गले हिमाल र तराईले जोड्ने छोटो दूरीको विकल्प उपलब्ध गराउने ठानिन्छ. यो आयोजना आर्थिक वर्ष 66-67 सुरु भएको हो. हालसम्म 46.5 किलोमिटर मात्रै पक्की भएको छ. अब खबर फटाफट.
0: पोखराको लेक साइड खहरेका साइकल यात्री साइमन 10 वर्ष छोरा गेब्रियल लिएर मेची महाकाली साइकल यात्रामा काँकड भिट्टाबाट शुरू भएको बाउछोराको साइकल यात्रा 7 दिन हेटौँडा आइपुगेर चितवनतिर लाग्दै 15-20 दिनभित्रमा महाकाली पुग्ने लक्ष्य. मुलुकको एउटा मात्रै सिकारा आरक्ष बागलुङको ढोरपाटन पुग्ने पर्यटकको संख्या बढ्दै 1 वर्षमा 37,500 पर्यटक ढोरपाटन पुगे. पोहोरभन्दा 13,000 बढी. पर्यटक शुल्कबाट 47 लाख आमदानी. बागमती सफाई महाअभियानको 691 हप्ता पुग्यो. आज पशुपति क्षेत्रको गुहेश्वरी फाँटमा सरसफाई, 4 टन नकुहिने फोहोर व्यवस्थापन. बागमती किनारमा 150 बिरुवा पनि रोपियो. गाउँपालिकाले गाई भैँसी किन्न अनुदान दिएपछि कास्की रूपाका किसान व्यावसायिक पशुपालनमा गाई किन्न 40,000 र भैँसीका लागि 50,000 अनुदान. अनुदान कार्यक्रमपछि 200 गाई रूपा भित्रिए. गाई भैँसी खरिद र उपकरणका लागि 2,35,00,000 अनुदान बाँडियो.
2: स्पेनले इटलीबाट आफ्नो देश प्रवेश गर्ने यात्रुमाथि राहदानी जाँच सुरु गरेको छ. इटलीले गएको साता यस्तै व्यवस्था लागू गरेपछि स्पेनले पनि राहदानी जाँच थालेको हो. खबर यति नै. नमस्कार, म महेन्द्र.
5: यो BFBS कुलकर्म रेडियो हो.

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायत भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
1: यो BFBS गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो हो।
4: गएको वैशाख एकदेखि आजसम्म देशभर 408 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा विपदका कारण 205 जनाले ज्यान

0: भूस्वामित्व सहित स्थायी पुनर्संरचना गर्नुपर्ने, घर टर तथा सामान भत्काइएकोमा क्षतिपूर्ति दिनुपर्ने माग राखिएको छ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच तथा निस्सा वितरणको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरिएको छ। मोर्चाले हिजोदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिन्डर ग्यास बिक्री भइरहेको आयल निगमले जनाएको छ। अनुगमन गर्न आएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीसँग निगमका निर्देशक विनित मणि उपाध्यायले आयात वृद्धिको प्रयास भइरहेको बताउनु भएको छ। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल एसपी एभरेस्ट सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यास बिक्री गरिरहेका छन्। पोखरामा साउन पहिलो सातादेखि ग्यास अभाव हुँदा बजारमा लामो लाइन लाग्ने गरेको छ। उपभोक्ताले स्टकमा राखेका कारणले बजारमा अभाव भएको विक्रेताको दावी छ। पोखराबाट कृष्ण तवाडीको रिपोर्ट।
1: देशको पर्यटकीय राजधानी पोखरामा एलपी ग्यासको अभावमा नागरिकले शास्ति पाएका छन्। विशेष गरी साउन पहिलो सातादेखि बजारमा ग्यासको अभाव भएको हो। उपभोक्ताहरू खाली सिलिन्डर बोकेर ग्यास डिपो अगाडि लामो लाइनमा बस्दै गरेको दृश्य बजारमा देखिएको छ। बिहानदेखि साँझसम्म लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो सर्वसाधारणको छ। विद्यार्थी, भाडामा बस्ने नागरिक र श्रम गरेर जीवनयापन गर्नेहरू ग्यास अभावका कारणले बढी समस्यामा परेका छन्। पोखरा सिर्जना चोकका अनिल थापाले पहुँचका आधारमा डिपोबाट ग्यास बिक्री हुने गरेको दावी गर्नुहुन्छ। उहाँले समानुपातिक रूपमा वितरण नगरेका कारणले समस्या आएको उहाँको भनाइ छ।
2: सरकारले एकदम यस्तो असुविधा भयो, घर भातै पाएको छैन, यहाँ पहुँच हुनेको 4-5 ग्यास लान्छन्, पहुँच नहुनेको छैन, ग्यासै छैन। 28 तारिक
1: बजारमा ग्यासको हाहाकार भएपछि स्थानीय प्रशासनले समेत अनुगमन बढाएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बजारमा आपूर्ति सहज बनाउनका लागि प्रशासनले सहजीकरण गरिरहेको र कालो बजारी रोक्न पहल गरेको बताउनुहुन्छ।
3: डाटा हेर्दाखेरि हाम्रा पोखरामा दैनिक चाहिने 10,000 वरिपरि 8,000 भन्दा माथि ग्यास झर्यो, सिलिन्डर झर्यो, त्यति हुँदाखेरि पनि अब पब्लिकहरूलाई अलिकति ग्यास पाइँदैन भने अलिकति त्रास भयो नि होला। अब म सम्पूर्ण यो मिडिया मार्फत के भन्छु भने सम्पूर्ण जनसमुदायलाई ग्यासको अभाव हुँदैन, ग्यास प्रशस्त पाइन्छ, तपाईँहरू यो एकदमै यसरी हतार चाहिँ नगर्नु हुन अनुरोध गर्छु।
1: ग्यास विक्रेता सीता बरालले आवश्यक मात्रामा उद्योगहरूबाट आयात नभएको र नागरिकले स्टक गरेका कारण बजारमा चरम अभाव भएको बताउनुभयो।
4: हामीले कुरा गर्दाखेरि उहाँहरूको कुरा पनि जति पनि आयात हुनुपर्ने हो, ग्यास भएको छैन, जति पनि भएको छ स्टकमा पब्लिकले स्टक गरिदियो, जस्तो आधी आधी ग्यास हुँदाखेरि पनि एउटै पब्लिकले छोरीको नाममा, हजुरआमाको नाममा, हजुरबाको नाममा, सबै फ्यामिलीको नाममा, अब हामीले आइडी दियो, हामी त ट्रस्ट गऱ्यौँ नि त पब्लिकलाई, आइडी दियो, एउटा आइडीबाट एउटा ग्यास दियौँ कि, तर उहाँले के गर्नुभयो, घरमा त 5 हुनुहुन्छ, 5 आइडी ल्याएर स्टक राखिदिनु भयो कि, स्टकमै गएको छ, भाँडा पनि स्टकमै छ, तपाईँको ग्यास पनि स्टकमै छ, मेन कुरा पब्लिकले नै अहिले स्टकमा गरिराख्नु भएको छ।
0: म्याग्दीको बेनी प्रदेश अस्पतालमा डायलासिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा सुरु भएको अस्पतालका प्रमुख हेमन्त बास्तुल्लाले जानकारी दिनुभएको छ।
5: भर्खरै हामीसँग भवन तयारी गर्नुपर्ने अवस्था थिएन, भर्खरै हामी नयाँ समस्या आउनुपर्ने अवस्था थिएन, भइरहेको स्कुललाई पनि जबरजस्ती सारेर तर आफ्नो स्कुलमा जबरजस्ती सारेर हामीले सुरुवात गरेका
0: विक्रम सम्मत 2077 साउन 35 गते प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको भुइँतलामा 5 उपकरणबाट सुरु भएको अस्पताललाई प्रदेश सरकारले थप 3 डायलासिस उपकरण दिएको छ। सङ्घीय सरकारले उपलब्ध गराएको 2 मध्ये एउटा डायलासिस मेसिन बिग्रिएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: यो PFBS, Gorkha Radio Home.

0: BFBS BFBS Gorkha Radio
1: Sanya Samudai Ma
2: Bilayan Bhari
1: On Air
2: App Ma
1: Ani Smart Speaker Ma Bhanhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
4: रासोपा सभापति रवि लामिछानेले निजी क्षेत्र त्रासमा रहेको थाहा पाएको बताउनु भएको छ। काठमाडौँको एक कार्यक्रममा सभापति लामिछानेले कति बेला थुन्ला भन्ने डर र त्रास निजी क्षेत्रमा देखिएको विषय आफूले थाहा पाएको बताउनु भएको हो। कसैले गरेका गल्ती र कमजोरीलाई आर्थिक अपराधका दृष्टिकोणले हेर्ने पार्टीको स्पष्ट लाइन भएको उहाँको भनाइ छ। हिजोको नेतृत्वलाई दोष दिएर उम्कने पक्षमा आफू नभएको उहाँले स्पष्ट पार्नुभएको छ। सरकारले गरेका कामको प्रतिरक्षा गर्दै लामिछानेले सरकारले बिस्तारै काम गरिरहेको दावी गर्नुभएको छ। सरकारले गलत बाटो लिए कान समाउन सक्ने क्षमता आफूहरूसँग रहेको दावी उहाँले गर्नुभएको छ। गएको आम चुनावमा एक सिट समेत जित्न नसकेका मधेस केन्द्रीय दलले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका छन्। उपेन्द्र यादव, जनता समाजवादी पार्टी नेपाल सहितका दलले काठमाडौँमा कार्यक्रम गरेर मोर्चा घोषणा गरेका हुन्। अग्रगामी मोर्चा नाम दिएको समूहमा

0: नुवाकोट बारुदखाना चौकमा 7,000 ग्यास बिक्री गरेको आरोपमा प्रहरीले व्यापारी तुलसीराम तोयनालाई हिरासतमा लिएको हो। तोयनालाई आज बिहान पुगेको प्रहरीले हिरासतमा लिएको इन्स्पेक्टर राजन थापाले जानकारी दिनुभएको छ। उपभोक्ताले अनलाइनबाट भुक्तानी गरी ग्यास खरिद गर्न साथ प्रहरीले तोयनालाई नियन्त्रणमा लिएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सालझण्डी सन्धिघरका ढोरपाटन सडक निर्माण टिलाइमा ठेकेदार नै मुख्य जिम्मेवार रहेको आरोप लगाउनु भएको छ। आयोजनाको स्थलगत अनुगमनका क्रममा सन्धिघरकामा मन्त्री लम्सालले 2 महिनाभित्रै नयाँ ठेक्का लाग्ने जानकारी दिनुभएको हो।
1: अब धेरै कारणहरू थियो, कारण भनेको विशेष कारण भनेको कन्ट्र्याक्टरकै लापरवाही, उसले अत्याधिक लो बिडिङ गरेर काम गर्न सकेन, जनताले दुःख पायो। अब उसलाई दण्डित पनि गर्ने, रिटेन्डर पनि हुन्छ, बजेट पर्याप्त छ, यहाँदेखि ढोरपाटनसम्मकै कालोपत्र यो आर्थिक वर्षमा कामै सुरु गर्छ।
0: 197 किलोमिटर लामो यस मार्गले हिमाल र तराईलाई जोड्ने छोटो दूरीको विकल्प उपलब्ध गराउने ठानिएको छ। यो आयोजना आर्थिक वर्ष 2066-67 सुरु भएको हो। हालसम्म 46.5 किलोमिटर मात्रै पक्की भएको छ। बागलुङको जैमिनी नगरपालिकाको ठौले खोलामा असला माछा लोप्न थालेपछि स्थानीय सरकारले संरक्षणको योजना बनाएको छ। माछा लोप्न थालेपछि स्थानीय सरकारले संरक्षणका लागि माछा मार्न प्रतिबन्ध लगाउने लगायत योजना बनाउन थालेको हो। गलकोट नगरपालिकाले 3 वर्ष यता प्रजनन समयमा माछा मार्न प्रतिबन्ध लगाउँदै आएको छ। ताराखोला गाउँपालिका र बागलुङका काठेखोला गाउँपालिकाले 1 वर्ष अघिदेखि माछा मार्न कडाई गर्दै संरक्षणको नीति लिएका छन्। यस वर्षदेखि जैमिनी नगरपालिकाले ठेउले खोला सहित अन्य खोलामा 3 महिना माछा मार्न रोक लगाउने व्यवस्था गरेको छ। ठेउले खोला, टिमोर खोला, कालुङ खोला, चौरी खोला, लौवा लगायत स्थानीय खोलामा पाइने असला र अन्य स्थानीय जातका माछा संरक्षणसँगै स्थानीयलाई रोजगारी सिर्जना गर्नका लागि नगरसभाबाट नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभएको छ। खोलामा माछा मार्नु अघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरिएको शर्माले बताउनु भएको छ। नगरपालिकाले प्रजनन संरक्षणका लागि भदौ असोज र कार्तिक महिनाभर माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाउँदै आएको छ। गलकोट नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षमा उत्पादनमा वृद्धि भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गइरहेको भनाइ छ। रुसको आक्रमणमा बालकसहित 3 जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। किप नजिकै भएको क्षेपास्त्र आक्रमणमा अरू 3 जना घाइते भएका छन्। राष्ट्रपति जेलेन्स्कीले सर्बियाको पहिलो भ्रमण गर्दै थप सहयोगको आह्वान गरेका बेला आक्रमणका घटना भएका छन्। सर्बियाले रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गर्दै आएको छ। बाल्कन विज्ञान तथा हेन्री ज्याक्सन सोसाइटीका डाक्टर हेलेना इभानोभ बेलग्रेडमा हुनुहुन्छ।
2: I do not foresee anything that Zelensky could offer to Vucic in exchange for Vucic cutting ties with Moscow, partly also because a lot of Serbs support not imposing sanctions. Around 70% of the country is against sanctions on Russia. Around 50% of the country believes Russia should be one of the key foreign policy partners of Serbia.
0: नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको 3rd संस्करण कार्तिक 2rd सातादेखि हुने भएको छ। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्काले विज्ञप्ति जारी गरी एनपिएलको 3rd संस्करण हुने निश्चित भएको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गएको वैशाख एक गतेदेखि आजसम्म देशभर 4,408 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा विपदका कारण 205 ज्यान गुमाएका छन्। 5 बेपत्ता र 1,324 घाइते भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार वैशाख यता सबैभन्दा बढ़ी मानवीय क्षति सर्पदंशका कारण भएको छ। सर्पदंशका 801 घटनामा परि 59 मृत्यु र 749 घाइते भएका छन्। त्यसै गरी चट्याङका 235 घटनामा 25 लेक लाग्ने घटनामा 23 मृत्यु भएको छ। रासोपा सभापति रवि लामिछानेले निजी क्षेत्र त्रासमा रहेको थाहा पाएको बताउनु भएको छ। काठमाडौँको एक कार्यक्रममा सभापति लामिछानेले कति बेला थुन्ला भन्ने डर र त्रास निजी क्षेत्रमा देखिएको विषय आफूले थाहा पाएको बताउनु भएको हो। उद्योग व्यवसायमा कसैले गरेका गल्ती र कमजोरीलाई आर्थिक अपराधका दृष्टिकोणले हेर्ने पार्टीको स्पष्ट लाइन भएको उहाँको भनाइ छ। हिजोको नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा आफू नभएको उहाँले स्पष्ट पार्नुभएको छ। सरकारले गरेका कामको प्रतिरक्षा गर्दै लामिछानेले सरकारले विस्तारै काम गरिरहेको दावी गर्नुभएको छ। सरकारले गलत बाटो लिए कान समाउन सक्ने क्षमता आफूहरूसँग रहेको दावी उहाँले गर्नुभएको छ। भूमि सुधार सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डडेलधुराको परशुराम 12 मा 12 परिवारलाई जग्गाधनी लाल पूर्जा दिएको जनाए

0: अक्कलबाजी हुन थालेको छ। सुने देखेको भन्दा वास्तविकता फरक हुने र सही समय आउन ढिला भए पनि गलत नहुने भन्दै नातिन समेत अनुरोध गर्नुभएको छ। प्रधानमन्त्रीको यो अमूर्त आह्वानको विषयमा संसदीय र सुशासन मामलामा चर्चित पत्रकार हरिबहादुर थापा,
1: प्रधानमन्त्रीलाई म अब एक्लिँदै गए भन्ने आभास भएर यो स्टेटस आएको अनुमान गर्न सकिन्छ?
2: शासकीय संरचनाको माथिल्लो वृत्तमा रहेको अझ अब अहिले हाम्रो कार्यकारिणी प्रमुखै प्रधानमन्त्रीबाट यसरी अमूर्त र रहस्यमय शब्दावली प्रयोग गरेर बोल्नु भनेको चाहिँ यो आश्चर्यजनक र अनौठो छ। प्रधानमन्त्रीले मुलुकमा कुनै समस्या छ भने त्यसलाई राम्रोसँग सम्बोधन गर्नुपर्छ, यस्ता अमूर्त शब्दावलीले झन् रहस्य थप्दै जान्छ। त्यो कारणले गर्दा प्रधानमन्त्रीले अब संसद चलिरहेको छ, प्रधानमन्त्रीले लागेको विषयमा लड्नुपर्ने, प्रधानमन्त्री एक्लै लडेर मुलुक लडिँदैन, मुलुकका हरेक नागरिकले लड्नुपर्छ हरेक समस्यासँग। त्यसले गर्दा होल मुलुकलाई नै सम्बोधन गर्ने गरी संसद चलिरहेको हुँदा संसदबाटै बोल्न सक्नुहुन्छ, होइन भने टेलिभिजन रेडियो नेपाल उहाँसँग सरकारी सञ्चार माध्यम छन् अथवा अरू मिडिया छन् ती मिडियाहरूसँग पनि पत्रकार सम्मेलन गर्न सक्नुहुन्छ अथवा सम्बोधन गर्न सक्नुहुन्छ। तर प्रधानमन्त्रीको शैली चाहिँ फेसबुक स्ट्याटसमा चाहिँ उहाँ किन त्यहाँ मोहित हुनुहुन्छ थाहा छैन, अथवा उहाँको त्यो फेसबुकलाई चाहिँ बढाएर उहाँको मोनिटाइजलाई चाहिँ सम्झानीको मेलो बनाउनु खोज्नु भएको छ भने एउटा कुरा होला। अन्यथा यस्तो हँसी मजाकको विषय प्रधानमन्त्रीको आइरहनु भनेको यसले चाहिँ खास राम्रो गर्दैन। अब अहिले संसदमा उहाँकै पार्टीका मान्छेहरूले चस्मा खोलेर उत्रनु पर्यो भन्ने चाहिँ शब्दावली प्रयोग गर्न थाले, त्यो कारणले गर्दाखेरि प्रधानमन्त्री चाहिँ जनताको आवाजसँग जनता सँगसँगै हुनुहुन्न, उहाँ कहीँ कुनै खोपीमा बसेर चाहिँ मध्यरातमा स्ट्याटस दिनुहुन्छ, त्यसले गर्दाखेरि त्यो विरुद्ध उहाँकै पार्टीभित्र नै अलिकति विरोधका स्वरहरू चर्किन थालेपछि उहाँका यस्ता रहस्यमय र अमूर्त शब्दावली प्रयोगमा आएको भन्ने लाग्छ। तर यो प्रधानमन्त्री उहाँ कुनै बेला मेयर हुँदा अथवा उहाँको कुनै अर्कै क्रियाकलापमा हुँदाखेरि यस्ता कुराहरू अर्कै काममा हुँदाखेरि भन्ने एउटा कुरा हो, तर शासकीय संरचनाको सबैभन्दा माथिल्लो वृत्तमा रहेका पात्रबाट यस्तो शब्दावली प्रयोग हुनु जायज होइन। यो चाहिँ शासन संरचनालाई हाम्रो पारदर्शी बनाउँदैन, यसले चाहिँ जनतामा अरू थप शङ्काहरू चाहिँ बढाउँछ, ठिकै विषयमा चाहिँ लड्नु पर्ने रहेछ भन्ने कुरा चाहिँ अब मान्छेहरूलाई टिका टिप्पणी गर्ने ठाउँ दिन्छ। प्रधानमन्त्रीले फेसबुक स्ट्याटस होइन, संसदमा निरन्तर सम्बोधन गर्नुपर्छ, देशमा उठेका हरेक कुरा उहाँले लड्नुपर्ने विषय के हुन् त्यो पनि संसदलाई अथवा संसद मार्फत जनतालाई अथवा कतिपय बेला पत्रकार सम्मेलन गरेर जानकारी गराउनुपर्छ। फेसबुकमा उहाँ सीमित रहनुभयो, फेसबुकबाट यसरी चाहिँ जान्नुलाई चाहिँ यो जिम्मेवार मान्न सकिँदैन।
1: म एक्लै परे भनेर जनतालाई आह्वान गर्नुभएको त होइन उहाँले?
2: उहाँ एक्लै कसरी हुनुहुन्छ, उहाँ त उहाँसँग त्यत्रो मन्त्री परिषद छ दुई।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सालझल झण्डी सन्ती खर्क ढोरपाटन सड़क निर्माण ढिलाइमा ठेकेदार नै मुख्य जिम्मेवार रहेको आरोप लगाउनु भएको छ।
4: आयोजनाको स्थलगत अनुगमनका क्रममा सन्ती खर्कमा मन्त्री लम्सालले दुई महिनाभित्रै नयाँ ठेक्का लाग्ने जानकारी दिनुभएको हो।
5: अब धेरै कारणहरू थियो, कारण भनेको विशेष कारण भनेको कन्ट्र्याक्टरकै लापरवाही, उसले अत्याधिक लो बिडिङ गरेर काम गर्न सकेन, जनताले दुःख पायो, अब उसलाई दण्डित पनि गर्ने रिटेन्डर पनि हुन्छ, बजेट पर्याप्त छ, यहाँदेखि ढोरपाटनसम्मकै कालोपत्र यो आर्थिक वर्षमा कामै सुरु गर्छ।
4: 197 किलोमिटर लामो यस मार्गले हिमाल र तराईलाई जोड्ने छोटो दूरीको विकल्प उपलब्ध गराउने ठानिएको छ। यो योजना आर्थिक वर्ष 2066-67 सुरु भएको हो, हालसम्म 46.5 किलोमिटर मात्रै पक्की भएको छ।
3: नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका बन्द भएको तीन साता भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनु भएको छ। नाकामा सड़क अवरूद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामान सहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्। अब खबर फटाफट।
6: पोखराको लेक साइड खहरेका साइकल यात्री साइमन 10 वर्षे छोरा गेब्रियल लिएर मेची महाकाली साइकल यात्रामा काँकडभिट्टाबाट सुरु भएको बाउछोराको साइकल यात्रा 7 औं दिन हेटौँडा आइपुगेर चितवनतिर लाग्दै 15-20 दिनभित्रमा महाकाली पुग्ने लक्ष्य। मुलुकको एउटा मात्रै सिकार आरक्ष बागलुङको ढोरपाटन पुग्ने पर्यटकको संख्या बढ्दै एक वर्षमा 37,500 पर्यटक ढोरपाटन पुगे, पोहोर भन्दा 13,000 बढी, पर्यटक शुल्कबाट 47 लाख आमदानी। बागमती सफाई महाअभियानको 691 हप्ता पुग्यो, आज पशुपति क्षेत्रको गुहेश्वरी फाँटमा सरसफाई, 4 टन नकुहिने फोहोर व्यवस्थापन, बागमती किनारमा 150 बिरुवा पनि रोपियो।

0: पुनः थालेपछि स्थानीय सरकारले संरक्षणका लागि माछा मार्न प्रतिबन्ध लगाउने लगायत योजना बनाउन थालेको हो। गलकोट नगरपालिकाले 3 वर्ष यता प्रजनन समयमा माछा मार्न प्रतिबन्ध लगाउँदै आएको छ। ताराखोला गाउँपालिका र बागलुङका काठेखोला गाउँपालिकाले 1 वर्ष अघिदेखि माछा मार्न कडाई गर्दै संरक्षणको नीति लिएका छन्। यस वर्षदेखि जयमिनी नगरपालिकाले ठेउले खोला सहित अन्य खोलामा 3 महिना माछा मार्न रोक लगाउने व्यवस्था गरेको छ। ठेउले खोला, टिमोर खोला, कालुङ खोला, चौरी खोला, लौवा लगायत स्थानीय खोलामा पाइने असला र अन्य स्थानीय जातका माछा संरक्षणसँगै स्थानीयलाई रोजगारी सिर्जना गर्नका लागि नगरसभाबाट नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिएको जयमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभएको छ। खोलामा माछा मार्नु अघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरिएको शर्माले बताउनु भएको छ। नगरपालिकाले प्रजनन संरक्षणका लागि भदौ असोज र कार्तिक महिनाभर माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाउँदै आएको छ। गलकोट नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षमा उत्पादनमा वृद्धि भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गइरहेको भनाइ छ।
1: रुसको आक्रमणमा बालक सहित 3 जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। किव नजिकै भएको क्षेप्यास्त्र आक्रमणमा अरू 3 जना घाइते भएका छन्। राष्ट्रपति जेलेन्स्कीले सर्बियाको पहिलो भ्रमण गर्दै सहयोगको आह्वान गरेका बेला आक्रमणका घटना भएका छन्। सर्बियाले रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गर्दै आएको छ। बाल्कन विज्ञ तथा हेत्री ज्याक्सन सोसाइटीका डाक्टर हेलेना इभान अफ बेलग्रेडमा हुनुहुन्छ।
2: I do not foresee anything that Zelensky could offer to Vucic in exchange for Vucic cutting ties with Moscow, partly also because a lot of Serbs support not imposing sanctions. Around 70% of the country is against sanctions on Russia. Around 50% of the country believes Russia should be one of the key foreign policy partners of Serbia. So I really do not see that dynamic changing, unfortunately.
1: नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तेस्रो संस्करण कार्तिक दोस्रो सातादेखि हुने भएको छ। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्काले प्रेस विज्ञप्ति जारी गरी एनपीएलको तेस्रो संस्करण हुने निश्चित भएको बताउनु भएको छ। कार्तिक 9 देखि मक्सिर 5 गते 26 अक्टोबरदेखि 21 नोभेम्बरसम्म प्रतियोगिता हुने भन्दै उहाँले आफ्नो

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गएको आम चुनावमा एक सीट समेत जित्न नसकेका मधेस केन्द्रीय दलले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका छन्। उपेन्द्र यादवको जनता समाजवादी नेपाल सहितका दलले काठमाडौँमा कार्यक्रम गरेर मोर्चा घोषणा गरेका हुन्। जनमतका अध्यक्ष सिक्की राउत
4: यो मोर्चा संघर्षको लागि बनेको मोर्चा हो, सत्ता प्राप्तिको लागि हामीले गठबन्धन गरेका होइनौ। तपाईँहरू ढुक्क कुर्सीमा बसेर चलाउनुहोस्, हामी तपाईँहरूको कुर्सी खोज्नका लागि यो मोर्चा बनाएका होइनौ।
3: अग्रगामी मोर्चा नाम दिएको यी समूहमा यादवको जसपा नेपाल सहित सिक्की राउतको जनमत पार्टी, प्रभु शाहको आम जनता पार्टी, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति नेपाल सहित नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सामेल छन्। तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र रासोपा छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी पनि मोर्चामा आबद्ध भएका छन्। पोखरामा साउन पहिलो सातादेखि ग्यास अभाव हुँदा बजारमा लामो लाइन लाग्ने गरेको छ। उपभोक्ताले स्टकमा राखेका कारणले बजारमा अभाव भएको विक्रेताको भनाइ छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
5: देशको पर्यटकीय राजधानी पोखरामा एलपी ग्यासको अभावमा नागरिकले शास्ति पाएका छन्। विशेष गरी साउन पहिलो सातादेखि बजारमा ग्यासको अभाव भएको हो। उपभोक्ताहरू खाली सिलिन्डर बोकेर ग्यास डिपो अगाडि लामो लाइनमा बस्दै गरेको दृश्य बजारमा देखिएको छ। बिहानदेखि साँझसम्म लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो सर्वसाधारणको छ। विद्यार्थी, भाडामा बस्ने नागरिक र श्रम गरेर जीवनयापन गर्नेहरू ग्यास अभावका कारणले बढी समस्यामा परेका छन्। पोखरा सिर्जना चोकका अनिल थापाले पहुँचका आधारमा डिपोबाट ग्यास बिक्री हुने गरेको दावी गर्नुहुन्छ। उहाँले समानुपातिक रूपमा वितरण नगरेका कारणले समस्या आएको उहाँको भनाइ छ।
6: सरकारले एकदम चाहिँ यस्तो असुविधा भएको, घर भातै पाएको छैन,

0: आचार चाहिँ नर्म होइन अनुरोध गर्छ।
1: ग्यास विक्रेता सीता बरालले आवश्यक मात्रामा उद्योगहरूबाट आयात नभएको र नागरिकले स्टक गरेका कारण बजारमा चरम अभाव भएको बताउनुभयो।
2: हामीले कुरा गर्दाखेरि उहाँहरूको कुरा पनि जति पनि आयात हुनुपर्ने हो ग्यास भएको छैन, जति पनि भएको छ स्टकमा पब्लिकले स्टक गरिदियो, जस्तो आदि आदि ग्यास हुँदाखेरि पनि एउटै पब्लिकले छोरीको नाममा, हजुरआमाको नाममा, हजुरबाको नाममा, सबै फ्यामिलीको नाममा, अब हामीले आइडी दियौँ, हामी त ट्रस्ट गऱ्यौँ नि त पब्लिकलाई, आइडी दियौँ, एउटा आइडीबाट एउटा ग्यास दियौँ कि, तर उहाँले के गर्नुभयो, घरमा त पाँचजना हुनुहुन्छ, पाँचजनाको आइडी ल्याएर स्टक राखिदिनु भयो कि, स्टकमै गएको छ, भाँडा पनि स्टकमै छ, तपाईँको ग्यास पनि स्टकमै छ, मेन कुरा पब्लिकले नै अहिले स्टकमा गरिराख्नुभयो।
3: म्याग्दीको बेनी प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा शुरू भएको अस्पतालका प्रमुख हेमन्त बास्तुलाले जानकारी दिनुभएको छ। विक्रम सम्बत 2077 साउन 25 गते प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको भुइँतलामा पाँचवटा उपकरणबाट शुरू भएको बेनी अस्पताललाई प्रदेश सरकारले थप तीनवटा डायलासिस उपकरण उपलब्ध गराएको छ। संघीय सरकारले उपलब्ध गराएका दुई मध्ये एउटा मेसिन बिक्रिएको छ। चालू रहेका नौवटा मेसिनको सहायताले दैनिक 45 जनालाई डायलासिस सेवा उपलब्ध गराउन सकिने अस्पतालले जनाएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सन्य समुदायमा
1: दिलाइभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: झापामा मानव हात्ती द्वन्द्वका कारण एक वर्षमा 2 करोड़ बराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष 2082-83 हात्ती पीड़ितलाई 2 करोड़ राहत दिएको छ। यो अवधिमा हात्तीको आक्रमणबाट 6 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएको कार्यालयले जनाएको छ। मृतकका परिवारलाई जनहित 10 लाखका दरले 60 लाख र घाइतेलाई 26 लाख राहत दिएको कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिनुभयो। त्यस्तै 15 पशुधनमा क्षति पुगे बापत 1,50,191 भण्डारण गरेको अन्नको क्षति भए बापत 15 लाख र 268 घर गोठमा क्षति भए बापत 42 लाख अन्नबालीको क्षति बापत 54 लाख क्षतिपूर्ति वितरण गरिएको कार्यालयले जनाएको छ। बागलुङको ठोरपाटन शिकार आरक्षमा पछिल्लो समय पर्यटकहरू बढेका छन्। गएको आर्थिक वर्ष 2082-83 37,000 पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 13,000 बढ़ी हो। पर्यटकको आगमन बढ़ीसँगै राजस्व संकलन बढ़ेको छ। गएको आर्थिक वर्षमा पर्यटक प्रवेश शुल्कबाट मात्रै 47,68,000 बढ़ी राजस्व संकलन भएको ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो। पर्यटकीय पूर्वाधारको विकास प्रचार प्रसार व्यवस्थित होटल तथा होमस्टेको सुविधाका साथै बुकीपाटन र जलजला जस्ता आकर्षक स्थलका कारण ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बढेको हो। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सड़क खण्ड 1 महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित भएको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि झापासँगको सीधा सड़क सम्पर्क विच्छेद भएको हो। लगातारको वर्षाका कारण सड़क मरमतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माइखोला क्षेत्र मा करिब 1.5 किलोमिटर पैदल आवत जावत गर्न बाध्य छन्। बिरामी अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षाकर्मीको संयुक्त टोलीले स्ट्रेचरमा बोकेर वार पार गराइरहेको छ। लामो समय सड़क बन्द हुँदा इलाम सहित 5 थर र ताप्लेजुङमा उपभोग्य सामग्रीको मूल्य बढ़ेको छ भने खाना पकाउने ग्यासको अभाव देखिएको छ। वैकल्पिक सड़कहरूमा पनि खोलामा पुल नहुँदा आवत जावतमा थप शास्ति भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क निर्माण ढिलाइमा ठेकेदार नै मुख्य जिम्मेवार रहेको आरोप लगाउनु भएको छ।
4: आजनाको स्थलगत अनुगमनका क्रममा सन्धिखर्कमा मन्त्री लम्सालले 2 महिनाभित्रै नयाँ ठेक्का लाग्ने जानकारी दिनुभएको हो।
5: अब धेरै कारणहरू थियो। कारण भनेको विशेष कारण भनेको कन्ट्र्याक्टरकै लापरवाही। उसले अत्याधिक लो बिडिङ गरेर काम गर्न सकेन, जनताले दुःख पायो। अब उसलाई दण्डित पनि गर्ने रिटेन्डर पनि हुन्छ, बजेट पर्याप्त छ। यहाँदेखि ढोरपाटनसम्मकै कालोपत्र हुन्छ, यो आर्थिक वर्षमा कामै सुरु गर्छ।
4: 197 किलोमिटर लामो यस मार्गले हिमाल र तराईलाई जोड्ने छोटो दूरीको विकल्प उपलब्ध

0: प्रतिबन्ध लगाउँदै आएको छ। ताराखोला गाउँपालिका र बागलुङका काठेखोला गाउँपालिकाले एक वर्ष अघिदेखि माछा मार्न कडाई गर्दै संरक्षणको नीति लिएका छन्। यस वर्षदेखि जयमिनी नगरपालिकाले ठेउले खोला सहित अन्य खोलामा 3 महिना माछा मार्न रोक लगाउने व्यवस्था गरेको छ। ठेउले खोला, टिमोर खोला, कालुङ खोला, चौरी खोला, लौवा लगायत स्थानीय खोलामा पाइने असला र अन्य स्थानीय जातका माछा संरक्षणसँगै स्थानीयलाई रोजगारी सिर्जना गर्नका लागि नगरसभाबाट नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिएको जयमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभएको छ। खोलामा माछा मार्नु अघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरिएको शर्माले बताउनु भएको छ। नगरपालिकाले प्रजनन संरक्षणका लागि भदौ असोज र कार्तिक महिनाभर माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाउँदै आएको छ। गलकोट नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षमा उत्पादनमा वृद्धि भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गइरहेको भनाइ छ।
1: आगामी 24 घण्टामा देशका धेरै भागमा मध्यम खालको वर्षा हुने पूर्वानुमान गरिएको छ। नियमित बुलेटिन जारी गर्दै वरिष्ठ मौसमविद मीन कुमार अर्यालले मुख्य गरी पहाड़ी भागमा वर्षाको पूर्वानुमान सुनाउनु भएको छ।

0: SBS Gorkha Radio. Sanya Samudai Ma.
1: Relying Buddy.
0: On air.
1: App Ma.
0: Ani Smart Speaker Ma Bunhos.
2: Play BFBS.
1: You. BFBS Gorkha Radio.
0: Radio. Gorkha Radio.
3: रासोपा सभापति रवि लामिछानेले निजी क्षेत्र त्रासमा रहेको थाहा पाएको बताउनु भएको छ। काठमाडौँको एक कार्यक्रममा सभापति लामिछानेले कति बेला थुन्ला भन्ने डर र त्रास निजी क्षेत्रमा देखिएको विषय आफूले थाहा पाएको बताउनु भएको हो। कसैले गरेका गल्ती र कमजोरीलाई आर्थिक अपराधका दृष्टिकोणले हेर्ने पार्टीको स्पष्ट लाइन भएको उहाँको भनाइ छ। हिजोको नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा आफू नभएको उहाँले स्पष्ट पार्नुभएको छ। सरकारले गरेका कामको प्रतिरक्षा गर्दै लामिछानेले सरकारले विस्तारै काम गरिरहेको दावी गर्नुभएको छ। सरकारले गलत बाटो लिए कान समाउन सक्ने क्षमता आफूहरूसँग रहेको दावी उहाँले गर्नुभएको छ। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका बन्द भएको तीन साता भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनु भएको छ। नाकामा सड़क अवरूद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामान सहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट नेता डाक्टर प्रकाश शरण महतले पार्टी विभाजनको सम्भावना तत्काललाई टरेको दावी गर्नुभएको छ। नुवाकोट एकका कार्यकर्ताहरूसँग नेता महतले सर्वोच्च अदालतमा पुनः सुनवाई हुने भएपछि सहमतिको झोका पनि खुलेको दावी गर्नुभएको छ।
4: गर्ने परिस्थिति सिर्जना हुन सक्छ या बीचमा यो चाहिँ अदालतले निर्णय गर्नुभन्दा पहिले नै एउटा सहमतिमा पुग्ने बाटो पनि यसले खोलिएको। त्यस कारण 29-30-31 गतेको भेलामा पार्टी नै अब विभाजनमा यो चाहिँ कुनै निर्णयमा आयो त्यस्तो जानु पनि त्यो जुन चाहिँ 5% त्यसको सम्भावना छ भनेर भन्दै आएको त्यो चाहिँ परिस्थिति टर्यो।
3: देउबा आगामी बिहिबार दिउँसो स्वागत गर्न विमानस्थल पुग्न कार्यकर्तालाई उहाँको निर्देशन छ। यसअघि मंगलबार फर्किने भनिए पनि राति पाउने 10 बजेको समय परेकाले स्वागत गर्न असजिलो हुने भए पनि समय परिवर्तन गरिएको हो। अब खबर फटाफट।
5: पोखराको लेक साइड खहरेका साइकल यात्री साइमन 10 वर्षे छोरा गेब्रियल लिएर मेची महाकाली साइकल यात्रामा काँकडभिट्टाबाट शुरू भएको बाउछोराको साइकल यात्रा 7 दिन हेटौँडा आइपुगेर चितवनतिर लाग्दै 15-20 दिनभित्रमा महाकाली पुग्ने लक्ष्य। मुलुकको एउटा मात्रै सिकार आरक्ष बागलुङको ढोरपाटन पुग्ने पर्यटकको संख्या बढ्दै 1 वर्षमा 37,500 पर्यटक ढोरपाटन पुगे। पोहोरभन्दा 13,000 बढी पर्यटक शुल्कबाट 47 लाख आमदानी। बागमती सफाई महाअभियानको 691 हप्ता पुग्यो। आज पशुपति क्षेत्रको गुहेश्वरी फाँटमा सरसफाई 4 टन नकुहिने फोहोर व्यवस्थापन। बागमती किनारमा 150 बिरुवा पनि रोपियो। गाउँपालिकाले गाई भैँसी किन्न अनुदान दिएपछि कास्की रूपाका किसान व्यावसायिक पशुपालनमा गाई किन्न 40,000 भैँसीका लागि 50,000 अनुदान। अनुदान कार्यक्रमपछि 200 गाई रूपा भित्रिए। गाई भैँसी खरिद र उपकरणका लागि 2,35,00,000 अनुदान बाँडियो। र इलामको मङ्सेबुङ गाउँपालिकाका 11 सामुदायिक विद्यालयमा लिम्बु र बान्तवा भाषा अनिवार्य। मङ्सेबुङमा सरकारी कामकाजका लागि लिम्बु भाषा लागू।
3: झापामा मानवहाती द्वन्द्वका कारण 1 वर्षमा 2 करोड़ बराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष 2082-83 हात्ती पीड़ितलाई 2 करोड़ राहत दिएको छ। यो अवधिमा हात्तीको आक्रमणबाट 6 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएको

0: इलाम राजदुआली सड़क खण्ड एक महिनादेखि अवरुद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित भएको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 राजदुआली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि झापासँगको सीधा सड़क सम्पर्क विच्छेद भएको हो। लगातारको वर्षाका कारण सड़क मर्मतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माइखोला क्षेत्रमा करिब 1.5 किलोमिटर पैदल आवत जावत गर्न बाध्य छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: SBS गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
3: कहिलेकाहीँ एक्लै लड्नुपर्ने र आफू एक्लै लड्नुपर्ने अवस्था आएको पहिलोचोटि नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा फेसबुक स्ट्याटस लेखेपछि अनेक अड्कलबाजी हुन थालेको छ। सुने देखेको भन्दा वास्तविकता फरक हुने र सही समय आउन ढिला भए पनि गलत नहुने भन्दै नआत्तिन समेत अनुरोध गर्नुभएको छ। प्रधानमन्त्रीको यो अमूर्त आह्वानको विषयमा संसदीय र सुशासन मामलाका चर्चित पत्रकार हरिबहादुर थापा
4: प्रधानमन्त्रीलाई म अब एक्लिँदै गए भन्ने आभास भएर यो स्टेटस आएको अनुमान गर्न सकिन्छ।
5: शासकीय संरचनाको माथिल्लो वृत्तमा रहेको अझ अब अहिले हाम्रो कार्यकारिणी प्रमुखै प्रधानमन्त्रीबाट यसरी अमूर्त र रहस्यमय शब्दावली प्रयोग गरेर बोल्नु भनेको चाहिँ यो आश्चर्यजनक र अनौठो छ। प्रधानमन्त्रीले मुलुकमा कुनै समस्या छ भने त्यसलाई राम्रोसँग सम्बोधन गर्नुपर्छ, यस्ता अमूर्त शब्दावलीले झन् रहस्य थप्दै जान्छ। त्यो कारणले गर्दा प्रधानमन्त्रीले अब संसद चलिरहेको छ, प्रधानमन्त्रीले लागेको विषयमा लड्नुपर्ने, प्रधानमन्त्री एक्लै लडेर मुलुक लडिँदैन, मुलुकका हरेक नागरिकले लड्नुपर्छ हरेक समस्यासँग। त्यसले गर्दा होल मुलुकलाई नै सम्बोधन गर्ने गरी संसद चलिरहेको हुँदा संसदबाटै बोल्न सक्नुहुन्छ, होइन भने टेलिभिजन रेडियो नेपाल उहाँसँग सरकारी सञ्चार माध्यम छन् अथवा अरू मिडिया छन् ती मिडियाहरूसँग पनि पत्रकार सम्मेलन गर्न सक्नुहुन्छ अथवा सम्बोधन गर्न सक्नुहुन्छ। तर प्रधानमन्त्रीको शैली चाहिँ फेसबुक स्ट्याटसमा चाहिँ उहाँ किन त्यहाँ मोहित हुनुहुन्छ थाहा छैन, अथवा उहाँको त्यो फेसबुकलाई चाहिँ बढाएर उहाँको मोनिटाइजलाई चाहिँ आम्दानीको मेलो बनाउनु खोज्नु भएको छ भने एउटा कुरा होला। अन्यथा यस्तो हँसी मजाकको विषय प्रधानमन्त्रीको आइरहनु भनेको यसले चाहिँ खास राम्रो गर्दैन। अब अहिले संसदमा उहाँकै पार्टीका मान्छेहरूले चस्मा खोलेर उत्रनु पर्यो भन्ने चाहिँ शब्दावली प्रयोग गर्न थाले। त्यो कारणले गर्दाखेरि प्रधानमन्त्री चाहिँ जनताको आवाजसँग जनता सँगसँगै हुनुहुन्न, उहाँ कहीँ कुनै खोपीमा बसेर चाहिँ मध्यरातमा स्ट्याटस दिनुहुन्छ। त्यसले गर्दाखेरि त्यो विरुद्ध उहाँकै पार्टीभित्र नै अलिकति विरोधका स्वरहरू चर्किन थालेपछि उहाँका यस्ता रहस्यमय र अमूर्त शब्दावली प्रयोगमा आएको भन्ने लाग्छ। तर यो प्रधानमन्त्री उहाँ कुनै बेला मेयर हुँदा अथवा उहाँको कुनै अर्कै क्रियाकलापमा हुँदाखेरि यस्ता कुराहरू अर्कै काममा हुँदाखेरि भन्ने एउटा कुरा हो, तर शासकीय संरचनाको सबैभन्दा माथिल्लो वृत्तमा रहेका पात्रबाट यस्तो शब्दावली प्रयोग हुनु जायज होइन। यो चाहिँ शासन संरचनालाई हाम्रो पारदर्शी बनाउँदैन, यसले चाहिँ जनतामा अरू थप शङ्काहरू चाहिँ बढाउँछ। ठिकै विषयमा चाहिँ लड्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ अब मान्छेहरूलाई टिका टिप्पणी गर्ने ठाउँ दिन्छ। प्रधानमन्त्रीले फेसबुक स्ट्याटस होइन, संसदमा निरन्तर सम्बोधन गर्नुपर्छ। देशमा उठेका हरेक कुरा उहाँले लड्नुपर्ने विषय के हुन् त्यो पनि संसदलाई अथवा संसद मार्फत जनतालाई अथवा कति बेला पत्रकार सम्मेलन गरेर जानकारी गराउनुपर्छ। फेसबुकमा उहाँ सीमित रहनुभयो, फेसबुकबाट यसरी चाहिँ जान्नुलाई चाहिँ यो जिम्मेवार मान्न सकिँदैन।
4: म एक्लै परे भनेर जनतालाई आह्वान गर्नुभएको त होइन उहाँले,
5: उहाँ एक्लै कसरी हुनुहुन्छ? उहाँ त उहाँसँग त्यत्रो मन्त्री परिषद छ, दुई तिहाई प्राप्त पार्टीबाट प्रधानमन्त्री हुनुभएको छ, कसरी एक्लै हुनुहुन्छ? सांसदहरूले त उहाँ विरुद्ध अविश्वास प्रस्ताव त ल्याएको छैन होला, 181 जनाले उहाँ एक्लै हुनको लागि त 181 जना उहाँको विरुद्धमा उत्रिनु पर्यो, त्यो त छैन। संसद त उहाँकै पकडमा छ, त उहाँ एक्लै कसरी हुनुभयो? यो चाहिँ अनौठो लाग्छ। एक दुई तिहाई प्राप्त प्रधानमन्त्रीले म एक्लै छु भन्नु यो जति आश्चर्यजनक र लाग्दो कुरा त केही पनि भएन त। प्रधानमन्त्री त होल मुलुकै उहाँसँग छ नि, दुई तिहाई भनेपछि त उहाँको विरुद्धमा त थोरै नागरिक होला, दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री एक्लै त यो त अलिकति अनौठो भयो। त्यसो हो भने उहाँ एक्लै भएर त शासन चलाउनै पाउनुहुन्न, उहाँले एकजना सांसद मात्रै भएर कसरी देश चलाउनुहुन्छ? हामी त दुई तिहाई प्राप्त पार्टीको प्रधानमन्त्री भनिदिएका छौँ, हामी नागरिकको हकमा त
4: नआत्तिनुहोस् भनेर पनि भन्नुभएको छ। यो भने उहाँ आफै आत्तिएर अरूलाई नआत्तिनुहोस् भनिरहनु भएको त छैन,
5: उहाँ आफै आत्तिएको हुन सक्छ, मुलुक आत्तिएको छैन। मुलुकले त यस्ता धेरै खाले समस्याहरू, धेरै खाले द्वन्द्व घटनाहरू देखेकै हो, 17,000 नागरिक मरेको पनि देखेकै हो, मारिएको पनि देखेकै हो, जिल्ला सदरमुकाम ध्वस्त भएका पनि देखिएकै हुन्, धेरै कुराहरू देखिसकेको छ मुलुकले। देख्न बाँकी घटना कम छैन, जेएनजी विद्रोहमा त देशको खरानी नै बनाएको पनि त देखेकै हो नि। त्यसले कारण गर्दा उहाँ एक्लै के लागि लड्दै हुनुहुन्छ त्यो चाहिँ थाहा भएन। अब मुलुक समस्यामा छ त्यो त थाहा छैन, त्यो त समाजलाई उहाँलाई दिएको हो, उहाँले एक्लै लड्ने चाहिँ अब उहाँ एक्लै कसरी लड्नुहुन्छ त? मलाई त्यो चाहिँ आश्चर्य लाग्यो, मुलुकै लड्छ नि समस्याको लागि त, प्रधानमन्त्रीले आग्रह गर्ने आह्वान गर्ने हो, अब उहाँ त्यो रहस्यमय शब्द प्रयोग गरेर सधैँभरि जनतालाई चाहिँ त्यो भावुकतामा बगाइरहन सकिन्छ भन्ने खालको आयो।

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्र बानियाले आगामी भदौ 3 गतेभित्र विश्वासको मत लिने निर्णय गरेको छ। गत साउन 6 गतेबाट अल्पमतमा रहेका मुख्यमन्त्री बानियाले आगामी भदौ 4 गतेभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ। सत्ता साझेदार दल एमाले सरकारको समर्थन फिर्ता लिएसँगै अल्पमतमा सरकार टिकाउन उहाँलाई अन्य साना दलहरूको समर्थन आवश्यक छ। सत्ता साझेदार दल एमाले कांग्रेस संघको गठबन्धन तोड्दै नेकपासँग मिलेर नयाँ सरकार बनाउने साझेदारी गरेको छ। यो परिस्थितिका बीच मुख्यमन्त्री बानियाले 3 गतेभित्र विश्वासको मत लिने संसदीय दलले निर्णय गरेको हो। बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौडामा उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेको कांग्रेस संसदीय दलका सचिव मीन कृष्ण महर्जनले जानकारी दिनुभयो। संखुवा सभाको मकाले गाउँपालिका 5 खोलाले बगाएर बेपत्ता भएका इन्दुवा हाइड्रो पावरका सुपरभाइजर स्वागत निरौला मृत फेला पर्नुभएको छ। साउन 20 गते राति सिमली खोला तर्ने क्रममा बेपत्ता भएका 28 वर्षीय निरौलाको शनिबार शव भेटिएको प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार शव खोलाले बगाएको स्थानबाट करिब 80 मिटर तल खोजमा भेटिएको हो। निरौलाको खोजीमा प्रहरी सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दा खटेका थिए। भोजपुरको हतुवागढ़ी गाउँपालिकाले 50% अनुदानमा उन्नत जातका भैँसी वितरण गरेको छ। पालिकाले कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउन गएको वर्षमा 7,50,000 बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले पशुपालनलाई आय आर्जनको मुख्य पेसाका रूपमा विकास गर्न किसान लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। दूधमा आत्मनिर्भर बनाउँदै किसानलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यले भैँसी वितरणको कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले उन्नत जातका गाई भैँसी वितरण कार्यक्रम मार्फत परम्परागत गोठलाई सुधार गरी व्यवस्थित पशुपालनका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिएको बताउनु भएको छ। उहाँका अनुसार गाउँपालिकाले आगामी दिनमा दूध संकलन, बजार व्यवस्थापन र पशु स्वास्थ्य सेवा विस्तारमा समेत ध्यान दिने योजना बनाएको जनाएको छ। आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्षमा 48 करोड़ राजस्व संकलन गरेको छ। 64 करोड़ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको 74.45% प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले जानकारी दिनुभयो। कार्यालयले आयकरतर्फ 35 करोड़ 81 लाख, मूल्य अभिवृद्धि करतर्फ 9 करोड़ 88 लाख, अन्तशुल्कतर्फ 88 लाख र अन्यतर्फ 1 करोड़ 43 लाख राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षको वैशाखदेखि असारसम्म 74 पटक बजार अनुगमन गरेको जनाएको छ। यो अवधिमा 7 अग्रिम कर कटी परीक्षण, 1 पूर्ण कर परीक्षण, 20 द्रुत कर परीक्षण, 19 संकलन भ्रमण र 5 पटक करदाता शिक्षा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा आयकर संकलन अघिल्लो वर्षको तुलनामा केही वृद्धि भए पनि मूल्य अभिवृद्धि कर संकलनमा पनि कमी आएको कार्यालयले जनाएको छ। कार्यालयले आर्थिक वर्ष 2081-82 51 करोड़ 41 लाख राजस्व संकलन गरेको थियो। अब खबर फटाफट।
4: पोखराको लेक साइड खहरेका साइकल यात्री साइमन 10 वर्षे छोरा गेब्रियल लिएर मेची महाकाली साइकल यात्रामा काँकड भिट्टाबाट शुरू भएको बाउछोराको साइकल यात्रा 7 दिन हेटौँडा आइपुगेर चितवनतिर लाग्दै 15-20 दिनभित्रमा महाकाली पुग्ने लक्ष्य। मुलुकको एउटा मात्रै सिकार आरक्ष बागलुङको ढोरपाटन पुग्ने पर्यटकको संख्या बढ्दै 1 वर्षमा 37,500 पर्यटक ढोरपाटन पुगे। पोहोरभन्दा 13,000 बढी पर्यटक शुल्कबाट 47 लाख आमदानी। बागमती सफाई महाअभियानको 691 हप्ता पुग्यो। आज पशुपति क्षेत्रको गुहेश्वरी फाँटमा सरसफाई, 4 टन नकुहिने फोहोर व्यवस्थापन, बागमती किनारमा 150 बिरुवा पनि रोपियो। गाउँपालिकाले गाई भैँसी किन्न अनुदान दिएपछि कास्की रूपाका किसान व्यावसायिक पशुपालनमा गाई किन्न 40,000 र भैँसीका लागि 50,000 अनुदान। अनुदान कार्यक्रमपछि 200 गाई रूपा भित्रिए। गाई भैँसी खरिद र उपकरणका लागि 2,35,00,000 अनुदान बाँडियो। र इलामको मङ्सेबुङ गाउँपालिकाका 11 सामुदायिक विद्यालयमा लिम्बू र बान्तवा भाषा अनिवार्य। मङ्सेबुङमा सरकारी कामकाजका लागि लिम्बू भाषा लागू।